0: ऑफरिंग गुड फेस्टिविटी ऑफर अब पाउंड होस एक वर्ष का 200 MBPS इंटरनेट और नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट टॉप बॉक्स मात्र रु 1200 प्रति महीना में शर्तहरु लागू होने छन् छिटो बने गई वर्ल्ड लिंक
1: लाउ लाउ र खाउ खाउ को बेला में पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफुलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकौतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहु
1: सम्पर्क 9842641633 9817150898 9864603385
3: दमौली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो के खाजा खानी होला खै
4: ए जाम न त अभिनन्दन चटपट पानीपुरी आइन पापरी चाट सेन्टरमा गएर पिरो पानीपुरी चटपट खाऊ
3: हामी कहाँ स्पेशल चटपट होममेड सुजी रेडीमेड पानीपुरी दही पुरी पापरी चाट चिसो आदि पाइन्छ एक पटक सेवा गर्ने मौका त दिनुहोस्
4: साथै होम डेलिभरीको पनि व्यवस्था छ अभिनन्दन चटपट पानीपुरी एन्ड पापरी चाट सेन्टर
3: व्यस्तै सुनसादी लाइन
4: घण्टाघर चोक दमौली
5: प्रोप्राइटर अभिनन्दन बानिया
3: मोबाइल नम्बर 9816615343
6: पानीपुरी चन्ना चटपटे
7: हजुर चाट पर्व पनि नजिकै आइसक्यो छोराछोरीले जुत्ता चप्पल चाहियो भनेर हैरान पारिसके हजुरले त केही वास्तै छैन भने
2: ओहो तिमी पनि छोरीलाई जुत्ता चप्पल मलाई पनि एउटा स्पोर्ट्स सुज र एक जोर पाते सुज पनि चाहिएको छ र तिमीलाई पनि अफिस जाने सेन्डल चाहिएको छ भने कि होइन
7: हो नि तर हामी सबैले चाहिने यो सबै जुत्ता चप्पल सुफत मूल्यमा कहाँ पो पाएला
2: ल तिमीलाई थाहा छैन हाम्रै सहर दमौलीमा रहेको व्यास नगरपालिकाको भवनको पार्किङ स्थल अगाडि न्यू रोडमा रहेको अधिकारी डी स्टोर्समा बच्चादेखि वृद्धसम्मको लागि चाहिने सम्पूर्ण जुत्ता चप्पल होलसेल मूल्यमा पाइन्छन् नि साथै त्यहाँ त गोल्ड स्टार कोसेली बिएफ रनका साथै विभिन्न स्वदेशी तथा विदेशी कम्पनीका सुज तथा सेन्डलहरू होलसेल मूल्यमा पाइन्छन् नि
7: ए हो र त्यसो भए त त्यहीँ गएर आवश्यक सामानहरू ल्याउनु पर्यो
8: सस्तो होइन ब्रान्डेड जुत्ता रोज्नुहोस् मूल्य सँगै गुणस्तर खोज्नुहोस्
2: सम्पर्क अधिकारी डी स्टोर्स जुत्ता घर दमौली प्रोप्राइटर आकाश अधिकारी सम्पर्क नम्बर 0665614337
3: र 9846649500
9: ए कमला कति काम मात्र गरेको बहिनी हिँड न खाजा खान जाऊ
10: खाजा पनि के खानु र दाई खाऊ त्यही मम चाउमिन नखाऊ त्यही मम चाउमिन बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ
9: म तिमीलाई मम चाउमिन खान लाने होइन नि दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु
10: यहाँ के पाइन्छ र
9: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा आलु पराठा गोभी पराठा अन्डा पराठा सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि
10: ए हो र त्यसो भए जाउँ न त खाजा खान
9: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर
3: साउथ इन्डियन दम बिरयानी फ्रेस जुस चिकन चटपट आदिको व्यवस्था छ विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ
4: साथै होम डेलिभरीको पनि सुविधा छ प्रोप्राइटर दिलीराम पाठक
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि
4: सम्पर्क नम्बर 9845443780

0: अनि रमणीय होटल द मौली बर्गर एन्ड फुड कर्नरमा पो लान्छु त। एक पटक खाएपछि पल्किन्छु तिमीहरू।
1: हजुर, हामी कहाँ बर्गर, पिज्जा, मर्का बिरयानी, क्रन्ची चिकन, फ्राई राइस, थुक्पा, मोमो, चाउमिन, फेमिली कम्बो सेट लगायत सम्पूर्ण परिकारहरू पाइन्छ। SJS हट एन्ड स्पाइसी ग्रुप अन्तर्गत हाम्रो शाखा दमौली बर्गर हाउस,
0: प्रोप्राइटर खुमा थापा, दिपेन्द्र सुप सेन्टर र छोरले आर्ट्सको आगमा नेपाल बैङ्क चोक दमौली। सम्पर्क 0665904012, 0890564409। हाम्रो पसल गणेशमान चोकबाट नेपाल बैङ्क चोक सरेको जानकारी गराउँदछौ।
2: मम्मी मम्मी, हाम्रो टिम त विनर भयो नि।
3: वाओ, कंग्रेचुलेशन्स छोरा। आखिर छोरा कसको?
2: मम्मी याद छ नि, अब तपाईले त्यो प्रमिस पूरा गर्नुपर्छ।
3: प्रमिस? कुन प्रमिस छोरा?
2: बिर्सिनु भयो, यो गेम जितेपछि हजुरले मलाई स्पोर्ट्स सुज, जर्सी, भलिबल किनिदिन्छु भन्नुभएको होइन?
3: ओके बाबा ओके, यसपालिको शनिबार मम्मी छोरा पोखरा जाने ल।
2: मम्मी पोखरा नै किन, अब खेलकुद सम्बन्धी जस्तो सुकै सामान किन्नु परे पनि दमलीको गोशाली स्पोर्ट्समा एक से एक सामान पाइन्छ नि।
3: ए त्यसो भए त झन् राम्रो, लहिर गोशाली स्पोर्ट्समा नै जाऊ।
4: मम्मी दादालाई मात्र होइन मलाई पनि ब्याडमिन्टन किनिदिनु पर्छ।
1: हजुर, हामी कहाँ फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, स्पोर्ट्स सुज, फुटसल जुत्ता, हरेक खेलको लागि जर्सी सुपथ मूल्यमा उपलब्ध छ। क्रिकेटको लागि आवश्यक सामग्रीहरू र ओरिजिनल ऱ्याकेट पाउनुका साथै ऱ्याकेट बुन्ने काम पनि गरिन्छ।
3: एम्युजमेन्ट गेम हाउस, गोशाली स्पोर्ट्स, ब्यास 2 दमौली तनहुँ। प्रोप्राइटर राजु गोशाली। फोन 0665563329, 0894603495।
5: शान्ति राष्ट्रका लागि, खेल स्वास्थ्यका लागि।
6: सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
6: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
6: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
1: श्रीराम वस्त्रालय सरेको सूचना। ब्यास 2 सफा सडक स्थित पुरानो तथा चिर परिचित श्रीराम वस्त्रालय, ब्यास नगरपालिका 3 दुर्गा मन्दिर लाइन स्थित टिम वेयर कन्सल्टेन्सीको नजिक सरेको जानकारी गराउँदछौ। स्थान परिवर्तनको कारण ग्राहकलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौ। नयाँ व्यवस्थापनका साथ सञ्चालन भएको अवसरमा विवाह व्रतबन्धका लागि चाहिने साडी, कुर्ता, स्वेटिङ सुटिङ र स्कुल ड्रेसका कपडाहरू सुपथ मूल्यमा बिक्री भइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर तारा प्रसाद श्रेष्ठ। फोन नम्बर 0665600002, 98563690016 र 98460463500।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो

0: नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिलो मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: भर्ना खुल्यो।
4: गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QAA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुमा शैक्षिक सत्र 2082-83 को लागि वार्षिक प्रणाली तर्फ BA, BBS र BEd नेपाली अङ्ग्रेजी गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA, BICTE मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फारम भरि आफ्नो सिट सुरक्षित गर्नु हुन सूचित गरिन्छ।
3: BICTE को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति यही भाद्र 14 गते सम्म।
4: BICTE को प्रवेश परीक्षा यही भदौ 25 गते बुधबार दिउँसो 1 बजे।
3: BICTE को कक्षा सञ्चालन आगामी मंसिर 1 गते देखि।
4: BICTE को जम्मा सिट संख्या 33 वटा।
3: BBA को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति यही भाद्र 13 गते सम्म।
4: BBA को प्रवेश परीक्षा मिति यही भदौ 21 गते शनिबार बिहान 8 बजे।
3: BBA को कक्षा सञ्चालन त्रिवी अनुसार।
4: BBA को जम्मा सिट संख्या 66 वटा।
3: BA, BBS र BEd को प्रवेश परीक्षा फारम यही भाद्र 1 गते सम्म।
4: BA, BBS र BEd को प्रवेश परीक्षा यही भाद्र 1 गते आइतबार बिहान 8 बजे।
3: BA, BBS र BEd को कक्षा सञ्चालन यही भाद्र 4 गते बुधबार देखि। विस्तृत जानकारी को लागि www.adikavicampus.edu.np र आदिकवि भानुभक्त क्याम्पस ब्यास एक विज्ञान चौर तनहुमा सम्पर्क राख्नु होला।
4: सम्पर्क फोन नम्बर 0565900096, 98562-62097 र 98562-24528। क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँ।
3: क्याम्पस साधारण सदस्यता नवीकरणको म्याथप सम्बन्धी सूचना आदिकवि भानुभक्त क्याम्पस ब्यास एक विज्ञान चौर दमौली तनहुँको आगामी भाद्र 18 गते बुधबार आयोजना हुने साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा क्याम्पस सञ्चालन समिति निर्वाचनमा भाग लिने प्रयोजनको लागि यस क्याम्पसका साधारण सभा सदस्यज्यूहरूलाई यही श्रावण मसान्तसम्म क्याम्पस साधारण सदस्य नवीकरणको म्याथप भएको बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ। नवीकरण शुल्क नगद रु 50 रुपियाँ, आवश्यक कागजातहरू, अघिल्लो पटक नवीकरण गरेको सकल साधारण सदस्य कार्ड पुरानोको हकमा, 2 प्रति पासपोर्ट साइज फोटो नयाँको हकमा। थप जानकारीको लागि क्याम्पस प्रमुख महाप्रसाद हड्खले सम्पर्क नम्बर 0665900096, 98562-62097 र 98562-24528। आदिकवि भानुभक्त क्याम्पस ब्यास एक विज्ञान चौर दमौली तनहुँ।
5: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
6: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
5: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
7: भूपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली तनहुँ, प्रोपाइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स, फोन 0565-65319, 98562-27319।
8: सूचना सूचना सूचना
5: दमौली सामुदायिक अस्पताल अब नयाँ व्यवस्थापनमा।
8: हामी हर्षका साथ जानकारी गराउन चाहन्छौ कि दमौली सामुदायिक अस्पताल अब पोखराका प्रतिष्ठित अस्पतालहरूमा कार्यरत अनुभवी चिकित्सकहरूको समूहद्वारा नयाँ व्यवस्थापन अन्तर्गत सञ्चालनमा आएको छ।
5: आफ्नै जिल्ला आफ्नै सेवा भन्ने उद्देश्यका साथ हामीले यो जिम्मेवारी लिएका छौँ। हस्पिटल ओपनिङको उपलक्ष्यमा एक महिना होल बढीमा 25% छुटका साथै फार्मेसी र अन्य सेवामा विशेष छुटको व्यवस्था, आधुनिक मेसिनद्वारा फिजियोथेरापी सेवा र MBBS डाक्टरबाट 24 घण्टा इमर्जेन्सी सेवा। हाम्रा अन्य सेवाहरू, दैनिक मेडिकल अफिसरबाट 24 घण्टा स्वास्थ्य सेवा, प्रत्येक हप्ता पोखराका डाक्टरहरूबाट स्वास्थ्य सेवा,
8: विशेषज्ञ चिकित्सकहरूको टोली,
5: आधुनिक उपकरण सहितको उपचार सेवा,
8: 24 घण्टा आकस्मिक सेवा,
5: नियमित स्वास्थ्य शिविर, परामर्श र चेक जाँच,
8: एसी क्याबिन।
5: हाम्रो विश्वास, स्थानीय स्तरमै उत्कृष्ट स्वास्थ्य सेवा, हाम्रो अठोट सेवा समर्पण र सम्मान। दमौली सामुदायिक अस्पताल तनहुँ। फोन नम्बर 0965901166 र 97665051।
9: निशुल्क तालिम सम्बन्धी सूचना।
10: गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयद्वारा सञ्चालित इन्स्योर परियोजना दोस्रो अन्तर्गत 24 महिने औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमको प्री डिप्लोमा तहको होटल म्यानेजमेन्ट, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र अर्ली चाइल्डहुड डेभलपमेन्ट फेसिलिटेटर विषयहरूमा नयाँ भर्ना खुलेको छ।
9: फारम भर्ने अन्तिम मिति 2082 कार्तिक 28 गतिसम्म। SLC उत्तीर्ण वा SEE परीक्षामा सहभागी भई कम्तीमा 16 वर्ष पुरा भएको नेपाली नागरिक हुनु पर्ने। विस्तृत जानकारीको लागि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको वेबसाइट www.mosd.gandaki.gov.np र फोन नम्बर 0860575945, मोबाइल 97051973369 र 98269886 सम्पर्क गर्न सक्नुहुनेछ।
5: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
11: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
5: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
11: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
5: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
11: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
5: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न। प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुरी दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्री खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058000700,
7: 98460403।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमोली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास दुई न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास चार, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350।
4: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
5: यो त ब्यास दुई कालिका मार्गको दमौली किरोफ्याक्स मल अगाडि छ नि दाई।
4: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
5: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहु।
5: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
3: तपाईं एचआईभी संक्रमित हुनुहुन्छ?
4: यदि समयमै एचआईभी परीक्षण गरी एचआईभी उपचार केन्द्रमा गई नियमित औषधि सेवन गरेमा एचआईभी संक्रमण भए पनि अन्य व्यक्ति सरह नै दीर्घ जीवन यापन गर्न र अरूमा पनि एचआईभी सार्नबाट रोक्न सकिन्छ।
3: एचआईभी परीक्षण परामर्श र औषधि उपचार सेवा सरकारद्वारा तोकिएका स्वास्थ्य संस्था र देशभरका एचआईभी परीक्षण केन्द्रबाट निशुल्क पाइन्छ।
4: साथै एचआईभी संक्रमितहरूलाई नेपाल सरकारले निशुल्क स्वास्थ्य बीमा प्रदान गर्दै आइरहेको छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छौ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
8: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
8: व्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
9: फर्निचर उद्योग
8: व्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164666683,
7: 98563-234-234।
8: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, व्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 98560-25380, 98148-5218 र 98065-15332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 715 र 98 41 12 07 40।
2: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन, यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
2: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
0: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
2: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27,

0: मम्मी मम्मी हाम्रो टिम त विनर भयो नि।
1: वाओ कंग्रेचुलेशन छोरा, आखिर छोरा कसको?
0: मम्मी याद छ नि, अब तपाईले त्यो प्रमिस पूरा गर्नुपर्छ।
1: प्रमिस? कुन प्रमिस छोरा?
0: बिर्सिनु भयो, यो गेम जितेपछि हजुरले मलाई स्पोर्ट्स सुज, जर्सी, भलिबल किनिदिन्छु भन्नुभएको होइन?
1: ओके बाबा ओके, यसपालिको शनिबार मम्मी छोरा पोखरा जाने ल।
0: मम्मी पोखरा नै किन, अब खेलकुद सम्बन्धी जस्तो सुकै सामान किन्नु परे पनि दमलीको गोशाली स्पोर्ट्समा एक से एक सामान पाइन्छ नि।
1: ए त्यसो भए त झन् राम्रो, ल हिँड गोशाली स्पोर्ट्समा नै जाऊ।
2: मम्मी दादालाई मात्र होइन मलाई पनि ब्याडमिन्टन किनिदिनु पर्छ।
3: हजुर हामी कहाँ फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, स्पोर्ट्स सुज, फुटसल जुत्ता, हरेक खेलको लागि जर्सी सुपथ मूल्यमा उपलब्ध छ। क्रिकेटको लागि आवश्यक सामग्रीहरू र ओरिजिनल ऱ्याकेट पाउनुका साथै ऱ्याकेट बुन्ने काम पनि गरिन्छ।
1: एम्युजमेन्ट गेम हाउस गोशाली स्पोर्ट्स ब्यास 2 दमौली तनहुँ, प्रोप्राइटर राजु गोशाली, फोन 0665653329, 98463295।
4: शान्ति राष्ट्रका लागि, खेल स्वास्थ्यका लागि।
3: के तपाईँ पनि घरको लागि चाहिने टिभी, फ्रिज, एसी, फ्यान, आइरन लगायत अन्य इलेक्ट्रोनिक आइटमको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रो एसजीआर इलेक्ट्रोनिक सप्लायर्समा आउनुहोस्, जहाँ विभिन्न प्रकारका इलेक्ट्रोनिक आइटम्स जस्तै टिभी, फ्रिज, एसी, ओभन, फ्यान, वासिङ मेसिन, आइरन लगायत विभिन्न ब्रान्डका इलेक्ट्रोनिक आइटम्स सुपथ मूल्यमा पाइनुका साथै पुरानो इलेक्ट्रोनिक्स आइटम एक्सचेन्ज गरी नयाँ लिन सक्नुहुनेछ र 0% ब्याज दरमा इएमआई गरी हरेक इलेक्ट्रोनिक आइटम्स किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
5: साथै जीआर इलेक्ट्रोनिक सप्लायर्सले ग्राहकहरूका लागि हरेक सामान किन्दा भारी छुटका साथै भाग्यशाली ग्राहकहरूका लागि लकी उपहार जित्ने मौका ल्याएको छ, जहाँ हरेक इलेक्ट्रोनिक्स आइटम खरिद गर्दा लकी गिफ्ट जित्ने मौका पाउनुहुनेछ। त्यसैले ढिलो नगरी आजै जीआर इलेक्ट्रोनिक्स सप्लायर्स भिजिट गर्नुहोला। ब्यास 3 सफा सडक दमौली तनहुँ, फोन नम्बर 98560665501।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
6: समस्या छ नि, पुरानो दिएर पैसा थपेर नयाँ मोबाइल लिम कि भनेको? दमौली बजारमा कसैले पनि पुरानो मोबाइललाई राम्रो नै मूल्य नदिने भने
3: समाधान छ नि। भोलेटार चोक तल डाङ्गे खुल्सीमा हालसालै नयाँ खोलिएको फोन बजारमा उचित मूल्यमा मोबाइल साटफेर हुन्छ नि। त्यहाँ त सामसुङ, रेडमी, रियलमी, ओप्पो, भिभो मात्र होइन, वान प्लस, ओनर, आइटेल, टेक्नो, इन्फिनिक्स, नेपालमा पाइने सबै मोबाइल पाइनुको साथै फ्रेस फ्रेस सेकेन्ड ह्यान्ड आइफोन छानी छानी सस्तोमा पाइन्छ है। नागरिकता र फोटो लिएर गए सरल किस्ता बन्दीमा मोबाइल पाइन्छ है।
6: त्यही भएर किस्तामा नयाँ लिन परे र सेकेन्ड ह्यान्डको लागि फोन बजार नै जाउँ है।
7: समस्या छ नि, भने जस्तो मोबाइलको कभर नै पाइँदैन, विदेशबाट ल्याएको मोबाइलको त झन् पाइँदै पाइँदैन।
3: कभरको भेराइटी त कति कति, नयाँ नयाँ कभर पनि त्यही पाउने रहेछ, साथै दामी दामी हाते घडी सस्तोमा वारेन्टीको साथ पाइन्छ नि। ओरिजिनल चार्जर, इयरपोड्स, पावर ब्याङ्क, लाइट, ब्लुटुथ स्पिकर, मल्टिप्लग, दारी फाल्ने मेसिन, क्यालकुलेटरका साथै इयरफोन जस्ता धेरै र छिटो बिग्रिने सामान ग्यारेन्टीको साथ पाइन्छ नि।
7: मोबाइल फुट्न नचाहँदा नचाहँदै पनि डुप्लिकेट हाल्नु पर्ने, ओरिजिनल ब्याट्री एलसिडी त कतै नपाइने रहेछ। आइफोन बिग्रियो भने त झन् कसैले बनाउनै सक्दैन रहेछ।
6: हो, यसको समाधान लिएर फोन बजार डाङ्ग्रे खोल्सीमा आइसकेको छ। आफै साउ आफै टेक्निसियन भएको हुँदा क्वालिटीमा कुनै कम्प्रोमाइज हुँदैन। आइफोन बनाउने स्पेसल टेक्निसियन भएको हुँदा अन्त छोडी फोन बजारमै जानु है, त्यहाँ त अन्त नबनेको मोबाइल पनि धमाधम बनाउँछन् है।
3: थप जानकारीका लागि फोन बजार मगर भाइको मोबाइल पसल सम्पर्क नम्बर 9816769938।
8: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
8: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
8: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
8: फोन नम्बर 9828280080 9815104549।
9: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811751760।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ मोबाइल 9855509034 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934।
11: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 भएन।
12: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
11: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
12: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: बिनिसरा मसरङ्गी गएर भन्नुहोस् सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुलिने क्या, सबै खुट्टा नचल्ने, पुरै कामनी। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
15: शिव अब म बेसरी खुसी, म त अहिले त
14: अब त म त बचेँ भनेको छ नि। म
15: रामराजीपुर कल्याणपुर भन्छन् तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यत्तिकै हिँड्न सक्नु भएको।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
16: भर्ना खुल्यो।
17: गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QAA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुमा शैक्षिक सत्र 2082-83 को लागि वार्षिक प्रणाली तर्फ BA, BBS र BEd नेपाली अंग्रेजी गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA, BICTE मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फारम भरी आफ्नो सिट सुरक्षित गर्नु हुन सूचित गरिन्छ।
16: BICTE को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति यही भाद्र 14 गते सम्म।
17: BICTE को प्रवेश परीक्षा यही भदौ 25 गते बुधबार दिउँसो 1 बजे।
16: BICTE को कक्षा सञ्चालन आगामी मङ्सिर 1 गते देखि।
17: BICTE को जम्मा सिट संख्या 33 वटा।
16: BBA को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति यही भाद्र 13 गते सम्म।
17: BBA को प्रवेश परीक्षा मिति यही भदौ 21 गते शनिबार बिहान 8 बजे।
16: BBA को कक्षा सञ्चालन त्रिवी अनुसार।
17: BBA को जम्मा सिट संख्या 66 वटा।
16: BA, BBS र BEd को प्रवेश परीक्षा फारम यही भाद्र 1 गते सम्म।
17: BA, BBS र BEd को प्रवेश परीक्षा यही भाद्र 1 गते आइतबार बिहान 8 बजे।
16: BA, BBS र BEd को कक्षा सञ्चालन यही भाद्र 4 गते बुधबार देखि। विस्तृत जानकारी को लागि www.adikavicampus.edu.np र आदिकवि भानुभक्त क्याम्पस व्यास एक विज्ञान चौर तनहुमा सम्पर्क राख्नु होला।
17: सम्पर्क फोन नम्बर 0665900096, 98562-62097 र 98562-24528। क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँ।
16: क्या क्याम्पस आदर सदस्यता नवीकरणको म्याथप सम्बन्धी सूचना आदिकवि भानुभक्त क्याम्पस ब्यास एक विज्ञान चौर दमौली तनहुँको आगामी भाद्र 18 गते बुधबार आयोजना हुने साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा क्याम्पस सञ्चालन समिति निर्वाचनमा भाग लिने प्रयोजनको लागि यस क्याम्पसका साधारण सभा सदस्य ज्यूहरूलाई यही श्रावण मसान्तसम्म क्याम्पस साधारण सदस्य नवीकरणको म्याथप भएको बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ। नवीकरण शुल्क नगद रु 50 रुपियाँ। आवश्यक कागजातहरू अघिल्लो पटक नवीकरण गरेको सकल साधारण सदस्य कार्ड पुरानोको हकमा 2 प्रति पासपोर्ट साइज फोटो नयाँको हकमा। थप जानकारीको लागि क्याम्पस प्रमुख महाप्रसाद हड्खले सम्पर्क नम्बर 0965906996 5560 62 97 र 98560 24528 आदिकवि भानुभक्त क्याम्पस।

0: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
3: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
3: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
3: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
4: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
4: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565564595, मोबाइल नम्बर 98460062803। दमौली कलेज, ब्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
6: ब्याङ्की खैमुद बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्क दे नेल पर्दिमो न्यो ताने सतर्क तना ठगदिर क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
8: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
8: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
8: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न। प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295173। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
9: उत्कृष्ट विद्यार्थीहरूको पहिलो रोजाई
0: पराशर कलेज,
9: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा
0: पराशर कलेज,
9: विद्यार्थीहरूको उज्जवल भविष्यको सारथी
0: पराशर कलेज। यस पराशर कलेजमा विज्ञान, व्यवस्थापन, कानून, शिक्षा र मानविकी समूह अन्तर्गत कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी प्राध्यापकहरू
9: होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स हस्पिटालिटी म्यानेजमेन्ट जस्ता रोजगारमुखी विषयहरूको पढाइ हुने
0: व्यवस्थित चमेना गृह र यातायातको सुविधा
9: साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्टका लागि व्यवस्थित प्रयोगशाला
0: विपन्न चिहिन्दार दलित जनजाति तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई आकर्षक छात्रवृत्तिको व्यवस्था
9: विद्यार्थीहरू प्रति व्यक्तिगत निगरानी
0: पूर्ण रूपमा डिजिटलाइजेसन तर्फ उन्मुख
9: पराशर कलेज उत्कृष्टता तर्फको निरन्तर यात्रा
0: सम्पर्क पराशर कलेज ब्यास चार दमौली तनहुँ सम्पर्क नम्बर 0965627282 98560609808 98560609817

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
3: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
3: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
5: हाम्रा सेवाहरू
3: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98-28-28-0080, 98-15-10-45-39।
6: के तपाई हाड चुर्नी सम्बन्धी समस्याले चिन्तित हुनुहुन्छ? अब चिन्ता लिनु पर्दैन र अन्यत्र जानु पनि पर्दैन।
7: दमौलीको ब्यास 2 रहेको ऋषि स्वास्थ्य क्लिनिकमा जानुहोस्। हाड चुर्नी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गराउनुहोस्।
8: डाक्टर विद्याभूषण ताम्रकार, हाड चुर्नी तथा नसा रोग विशेषज्ञ, प्रत्येक हप्ताको सोमबार र बिहिबार बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म फिजियोथेरापी सेवा सञ्चालन भइरहेको छ।
6: सम्पूर्ण वासीहरूमा समयमै स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनु हुन अनुरोध गर्दछौँ।
7: हाम्रा सेवाहरू
6: हड्डी खिएको, नसा च्यापिएको, हात खुट्टा भाँचिएकोमा प्लास्टर वा अपरेशन, बाथ रोग, जोर्नी जाम भएको र हाड जोर्नी तथा नसा सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार तथा परामर्श गरिन्छ।
7: साथै पेट, मुटु, छाती, मृगौला, चिनी रोग, थाइराइड, प्रसूति तथा स्त्री रोग, नाक कान घाँटी र बाल रोग जस्ता सम्पूर्ण रोगहरूको विशेषज्ञहरूद्वारा सफल उपचार गरिन्छ।
6: छाला तथा यौन रोगका बिरामीहरूलाई बिहान 7 बजेदेखि 2 बजेसम्म ओपिडी सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: ऋषि स्वास्थ्य क्लिनिक,
3: ब्यास 2 कालिका मार्ग, दमौली, निर्माण व्यवसायीको भवनमा।
9: फोन 0-65-65-479, मोबाइल 98-560-66-414।
3: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
11: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

श्रीराम वस्त्रालय सरेको सूचना ब्यास दुई सफा सडक स्थित पुरानो तथा चिर परिचित श्रीराम वस्त्रालय ब्यास नगरपालिका तीन दुर्गा मन्दिर लाइन स्थित टिम वेयर कन्सल्टेन्सीको नजिक सरेको जानकारी गराउँदछौ। स्थान परिवर्तनको कारण ग्राहकलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौ। नयाँ व्यवस्थापनका साथ सञ्चालन भएको अवसरमा विवाह व्रतबन्धका लागि चाहिने साडी कुर्ता स्वेटिङ सुटिङ र स्कुल ड्रेसका कपडाहरू सुपथ मूल्यमा बिक्री भइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर तारा प्रसाद श्रेष्ठ, फोन नम्बर 0965600002, 98563690016 र 98460436।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै बमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51 760। लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थनोस् अनि?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराय ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराय सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकौतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 98462 41 633, 98175089, 98464 0385।
2: सूचना, दमौली सामुदायिक अस्पताल अब नयाँ व्यवस्थापनमा।
3: हामी हर्षका साथ जानकारी गराउन चाहन्छौँ कि दमौली सामुदायिक अस्पताल अब पोखराका प्रतिष्ठित अस्पतालहरूमा कार्यरत अनुभवी चिकित्सकहरूको समूहद्वारा नयाँ व्यवस्थापन अन्तर्गत सञ्चालनमा आएको छ।
2: आफ्नै जिल्ला आफ्नै सेवा भन्ने उद्देश्यका साथ हामीले यो जिम्मेवारी लिएका छौँ। हस्पिटल ओपनिङको उपलक्ष्यमा 1 महिना होल बडीमा 25% छुटका साथै फार्मेसी र अन्य सेवामा विशेष छुटको व्यवस्था, आधुनिक मेसिन द्वारा फिजियोथेरापी सेवा र MBBS डाक्टरबाट 24 घण्टा इमर्जेन्सी सेवा। हाम्रा अन्य सेवाहरू, दैनिक मेडिकल अफिसरबाट 24 घण्टा स्वास्थ्य सेवा, प्रत्येक हप्ता पोखराका डाक्टरहरूबाट स्वास्थ्य सेवा,
3: विशेषज्ञ चिकित्सकहरूको टोली,
2: आधुनिक उपकरण सहितको उपचार सेवा,
3: 24 घण्टा आकस्मिक सेवा,
2: नियमित स्वास्थ्य शिविर, परामर्श र चेक जाँच,
3: एसी क्याबिन।
2: हाम्रो विश्वास, स्थानीय स्तरमै उत्कृष्ट स्वास्थ्य सेवा, हाम्रो अठोट सेवा समर्पण र सम्मान। दमौली सामुदायिक अस्पताल तनहुँ। फोन नम्बर 0465901066 र 97660551।
4: होइन सन्देश, के भयो तिमीलाई? बढी चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लाउरुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार, सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू, नदुखाइकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गरेर टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: के तपाईँ एचआईभी संक्रमित हुनुहुन्छ?
7: यदि समयमै एचआईभी परीक्षण गरी एचआईभी उपचार केन्द्रमा गई नियमित औषधि सेवन गरेमा एचआईभी संक्रमण भए पनि अन्य व्यक्ति सरह नै दीर्घ जीवन यापन गर्न र अरूमा पनि एचआईभी सार्नबाट रोक्न सकिन्छ।
6: एचआईवी परीक्षण परामर्श र औषधि उपचार सेवा सरकारद्वारा तोकिएका स्वास्थ्य संस्था र देशभरका एचआईवी परीक्षण केन्द्रबाट निशुल्क पाइन्छ।
7: साथै एचआईवी संक्रमितहरूलाई नेपाल सरकारले निशुल्क स्वास्थ्य बीमा प्रदान गर्दै आइरहेको छ।
8: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ।
9: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
10: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
9: 9058800700
10: 9460403600।

0: संपूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यस्तै न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। संपर्क नंबर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ।

0: सबले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहीँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, होइन गएर ल्याउनु भयो खानु भयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
2: गरिब परिवार पहिचान सम्बन्धी ब्यास नगरपालिकाको अत्यन्त जरुरी सूचना। ब्यास नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने वास्तविक गरिब परिवारको पहिचान गरी परिचय पत्र वितरण गर्ने कार्यका लागि नगरपालिकाद्वारा यही 2082 साल वैशाख 20 गतेदेखि यहाँहरूको घर दैलोमा तथ्याङ्क संकलकहरूलाई खटाइएको हुँदा आफ्नो यथार्थ विवरण उपलब्ध गराई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। यस कार्यक्रमको कार्यान्वयनबाट गरिब परिवारहरूलाई राज्य तथा नगरपालिका उपलब्ध हुने सेवा सुविधा प्राप्त हुनुका साथै समग्र नगरपालिकाको गरिबी निवारण तथा समावेशी विकास निर्माणमा सहयोग पुग्न जाने बेहोरा समेत सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
3: हाइलो सन्देश, के भयो तिमीलाई? बढी चिन्तामा देखिन्छौ त, के
4: सोचिरहेछौ?
3: समस्याको समाधान त्यही हुन्छ।
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गरेर टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
5: मम्मी मम्मी, हाम्रो टिम त विनर भयो नि।
6: वाओ, कंग्रेचुलेशन्स छोरा। आखिर छोरा कसको?
5: मम्मी याद छ नि, अब तपाईले त प्रमिस पूरा गर्नुपर्छ।
6: प्रमिस? कुन प्रमिस छोरा?
5: बिर्सिनु भयो, यो गेम जितेपछि हजुरले मलाई स्पोर्ट्स सुज, जर्सी, भलिबल किनिदिन्छु भन्नुभएको होइन?
6: ओके बाबा ओके, यसपालिको शनिबार मम्मी छोरा पोखरा जाने ल।
5: मम्मी पोखरा नै किन, अब खेलकुद सम्बन्धी जस्तो सुकै सामान किन्नु परे पनि दमलीको गोशाली स्पोर्ट्समा 101 सामान पाइन्छ नि।
6: ए त्यसो भए त झन् राम्रो, लहिरा गोशाली स्पोर्ट्समा नै जाऊ।
7: मम्मी दादालाई मात्र होइन मलाई पनि ब्याडमिन्टन किनिदिनु पर्छ।
2: हजुर, हामी कहाँ फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, स्पोर्ट्स सुज, फुटसल जुत्ता, हरेक खेलको लागि जर्सी सुपथ मूल्यमा उपलब्ध छ। क्रिकेटको लागि आवश्यक सामग्रीहरू र ओरिजिनल ऱ्याकेट पाउनुका साथै ऱ्याकेट बुन्ने काम पनि गरिन्छ।
6: एम्युजमेन्ट गेम हाउस, गोसली स्पोर्ट्स, ब्यास 2 दमौली तनहुँ। प्रोप्राइटर राजु गोसली। फोन 0565653329, 98460-43295।
8: शान्ति राष्ट्रका लागि, खेल स्वास्थ्यका लागि।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065-17350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065-17350।
9: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
10: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
9: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
10: यो त ब्यास 2 कालिका मार्गको दमौली किरोफ्याक्स मल अगाडि छ नि दाई।
9: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
10: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्य

0: व्यवस्था पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी शोरूम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
0: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656-563-715 र 9841-12-0740।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानै फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855249034।
7: क्याम्पस आदर्श सदस्यता नवीकरणको म्याथप सम्बन्धी सूचना। आदिकवि भानुभक्त क्याम्पस, ब्यास 1 विज्ञान चौर, दमौली तनहुँको, आगामी भाद्र 18 गते बुधबार आयोजना हुने साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा क्याम्पस सञ्चालन समिति निर्वाचनमा भाग लिने प्रयोजनको लागि यस क्याम्पसका साधारण सभा सदस्य ज्यूहरूलाई यही श्रावण मसान्तसम्म क्याम्पस साधारण सदस्य नवीकरणको म्याथप भएको बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ। नवीकरण शुल्क नगद रु 50 रुपियाँ, आवश्यक कागजातहरू, अघिल्लो पटक नवीकरण गरेको सकल साधारण सदस्य कार्ड पुरानोको हकमा, 2 प्रति पासपोर्ट साइज फोटो नयाँको हकमा। थप जानकारीको लागि क्याम्पस प्रमुख महाप्रसाद हड्खले सम्पर्क नम्बर 0665900096, 9556627097 र 9556024528। आदिकवि भानुभक्त क्याम्पस, ब्यास 1 विज्ञान चौर, दमौली तनहुँ।
8: सुन्नुहोस् त, आज मलाई खाना बनाउन पनि अल्छी लागेको छ। नानी बाबुले पनि ममा खाना जाम न मामु भन्दैछन्। कहीँ होटलमा जाम न आज खाना खान।
9: ओके, भइहाल्छ नि, कति घरको मात्र खाने कि है। आज म तिमीहरूलाई जे भन्छौ त्यही खुवाउँछु। बिरयानी खान्छौ कि फ्राइड राइस खान्छौ कि थुपा खान्छौ कि तिमीहरूको चाहना अनुसार खुवाउँछु।
8: होइन, त्यस्तो ठाउँ कहाँ छ र?
9: हिँड न, जहाँ पाए त्यही लान्छु र। सफा अनि सुन्दर अनि रमणीय होटल द मौली बर्गर एन्ड फुड कर्नरमा पो लान्छु त। एक पटक खाएपछि पल्किन्छौ तिमीहरू।
8: हजुर, हामी कहाँ बर्गर, पिज्जा, मर्का बिरयानी, क्रन्ची चिकन, फ्राई राइस, थुक्पा, मोमो, चाउमिन, फेमिली कम्बो सेट लगायत सम्पूर्ण परिकारहरू पाइन्छ। SJS हट एन्ड स्पाइसी ग्रुप अन्तर्गत हाम्रो शाखा दमौली बर्गर हाउस,
9: प्रोप्राइटर खुमा थापा, दिपेन्द्र सुट सेन्टर र छोडले आर्ट्सको आडमा नेपाल बैङ्क चोक, दमौली। सम्पर्क 0665904012, 9805644409। हाम्रो पसल गणेशमान चोकबाट नेपाल बैङ्क चोक सरेको जानकारी गराउँदछौ।
10: निशुल्क तालिम सम्बन्धी सूचना।
11: गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयद्वारा सञ्चालित इन्स्योर परियोजना दोस्रो अन्तर्गत 24 महिने औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमको प्री डिप्लोमा तहको होटल म्यानेजमेन्ट, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र अर्ली चाइल्डहुड डेभलपमेन्ट फेसिलिटेटर विषयहरूमा नयाँ भर्ना खुलेको छ।
12: फारम भर्ने अन्तिम मिति 2082 कार्तिक 28 गतिसम्म। एसएलसी उत्तीर्ण वा एसईई परीक्षामा सहभागी भई कम्तीमा 16 वर्ष पुरा भएको नेपाली नागरिक हुनुपर्ने। विस्तृत जानकारीको लागि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको वेबसाइट www.mosd.gandaki.gov.np र फोन नम्बर 0865795545, मोबाइल 97051973369 र 98269886 सम्पर्क गर्न सक्नुहुनेछ।
13: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
14: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
13: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
14: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
13: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
12: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
14: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
12: श्रीराम वस्त्रालय सरेको सूचना। ब्यास 2 सफा सडक स्थित पुरानो तथा चिर परिचित श्रीराम वस्त्रालय ब्यास नगरपालिका 3 दुर्गा मन्दिर लाइन स्थित टिम वेयर कन्सल्टेन्सीको नजिक सरेको जानकारी गराउँदछौ। स्थान परिवर्तनको कारण ग्राहकलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौ। नयाँ व्यवस्थापनका साथ सञ्चालन भएको अवसरमा विवाह व्रतबन्धका लागि चाहिने साडी, कुर्ता, स्वेटिङ सुटिङ र स्कुल ड्रेसका कपडाहरू सुपथ मूल्यमा बिक्री भइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर तारा प्रसाद श्रेष्ठ। फोन नम्बर 0965600002, 98563969016 र 98460463350।

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: बिनिसरा मसरङ्गे गाडीको भन्नुभयो, सीताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै कामले। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार, रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: शिव बाबा म बेसरी खुसी, म त अहिले त
3: अब त म त बचेँ भनेको छ नि। म
5: रामराजीपुर कलिम्पुर भन्छ न, तितरमाडी, मेरो मैले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ। त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।

हार्दिक निमन्त्रणा। पराशर ऋषिको तपोभूमि महर्षि वेदव्यास ऋषिको जन्मभूमिलाई संसारभर परिचित गराउनुको साथै गुरुदोष पितृदोष सम्पूर्ण ग्रहदोष मुक्त गराई यो जीवनमा सुख शान्ति र समृद्धिका लागि यो जीवन पश्चात पूर्ण मुक्तिको लागि गुरु पूर्णिमादेखि श्रावण महिना भरि व्यास गुफा परिसरमा गरिने एक महिने 24 घन्टे अखण्ड हवन कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। आयोजक वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान दमौली तनहुँ स्थान व्यास गुफा परिसर दमौली आउनुहोस् एक महिने अखण्ड हवन कार्यक्रममा सहभागी बनौ जीवन सुखमय बनाऊ।

0: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
3: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
3: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
3: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
4: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
4: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565564595, मोबाइल नम्बर 98460268003। दमौली कलेज, ब्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
0: तपाईँ पनि घरको लागि चाहिने टिभी, फ्रिज, एसी, फ्यान, आइरन लगायत अन्य इलेक्ट्रोनिक आइटमको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रो एसजीआर इलेक्ट्रोनिक सप्लायर्समा आउनुहोस्, जहाँ विभिन्न प्रकारका इलेक्ट्रोनिक आइटम्स जस्तै टिभी, फ्रिज, एसी, ओभन, फ्यान, वासिङ मेसिन, आइरन लगायत विभिन्न ब्रान्डका इलेक्ट्रोनिक आइटम्स सुपथ मूल्यमा पाइनुका साथै पुरानो इलेक्ट्रोनिक्स आइटम एक्सचेन्ज गरी नयाँ लिन सक्नुहुनेछ र 0% ब्याज दरमा इएमआई गरी हरेक इलेक्ट्रोनिक आइटम्स किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
2: साथै जीआर इलेक्ट्रोनिक सप्लायर्सले ग्राहकहरूका लागि हरेक सामान किन्दा भारी छुटका साथै भाग्यशाली ग्राहकहरूका लागि लकी उपहार जित्ने मौका ल्याएको छ, जहाँ हरेक इलेक्ट्रोनिक्स आइटम खरिद गर्दा लकी गिफ्ट जित्ने मौका पाउनुहुनेछ। त्यसैले ढिलो नगरी आजै जीआर इलेक्ट्रोनिक्स सप्लायर्स भिजिट गर्नुहोला। ब्यास 3 सफा सडक, दमौली, तनहुँ। फोन नम्बर 98565065501।
0: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गर्ने नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मोनियम को चैनल में फिट होने सेतो जिप्सन बोर्ड पाइदो रहेछनी
6: अनि त्यो कहाँ पाइन्छ त
7: ओम फर्नीचर में जानुस् न यो त गर्मी में सारे शीतल हुँदो रहेछ
0: साथै जय विश्वकर्मा ग्रिल स्टील एंड अल्मोनियम उद्योग मोबाइल 9846614438
8: प्रोप्राइटर दीपक गैरे ओम फर्नीचर एंड फर्निशिंग उद्योग शोरूम
0: ब्यास 3 दुर्गा मंदिर लाइन मेन रोड दमौली
8: फर्नीचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नया पुल मोबाइल नंबर 9916664683
7: 9560443234
9: उत्कृष्ट विद्यार्थीहरुको पहिलो रोजाई
0: पराशर कलेज
9: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा
0: पराशर कलेज
9: विद्यार्थीहरुको उज्जवल भविष्यको सारथी
0: पराशर कलेज यस पराशर कलेजमा विज्ञान व्यवस्थापन कानून शिक्षा र मानविकी समूह अन्तर्गत कक्षा 11 मा नयाँ भर्ना खुल्यो
9: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी प्राध्यापकहरू
9: होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स हस्पिटालिटी म्यानेजमेन्ट जस्ता रोजगारमुखी विषयहरूको पढाइ हुने
0: व्यवस्थित चमेना गृह र यातायातको सुविधा
9: साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्टका लागि व्यवस्थित प्रयोगशाला
0: विपन्न जिहिन्दार दलित जनजाति तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई आकर्षक छात्रवृत्तिको व्यवस्था
9: विद्यार्थीहरू प्रति व्यक्तिगत निगरानी
0: पूर्ण रूपमा डिजिटलाइजेसन तर्फ उन्मुख
9: पराशर कलेज उत्कृष्टता तर्फको निरन्तर यात्रा
0: सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ सम्पर्क नम्बर 0565627228 9856607980 9856607917
10: माखमली चोलीमाथि
11: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठूलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुआ ब्यास 2 दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9841338290 9811571760
12: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ
13: टिकट शुल्क रु 50 मात्र समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म
14: हाम्रा विशेषताहरू
13: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा
14: अति विशिष्ट सघन उपचार कक्ष
13: एमआरआई सिटी स्क्यान र डिजिटल सेवा
14: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा
13: भिडियो तथा इन्डोस्कोपी सेवा
14: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा
13: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा
14: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला
13: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा
14: 24 घण्टा इमर्जेन्सी सेवा
13: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 0556502012 0556502013

0: नहर।
1: World Link Festivity Offer अब पाउंड होस्ट एक वर्ष पर 200 Mbps इंटरनेट और नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट अप बॉक्स मात्र रूप 1200 प्रति महीना में सर्वहरू लागू होने चाहिए छिटो बने गई World Link।
2: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
3: होइन के को गन्थन हो सानी?
2: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
3: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
2: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
3: कहाँ छ बाराई सुनचाँदी पसल?
2: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ, साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
3: प्रोप्राइटर संजय हेकौतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
2: सम्पर्क 9842641633, 9817150898, 9464603385।

0: पकाए र भोक पनि लाइसक्यो के हाजा हानि होला खै
1: ए जाम न त अभिनन्दन चटपट पानी पुरी आइन पापरी चाट सेन्टरमा गएर पिरो पानी पुरी चटपट खाऊ न पड्काऊ
2: ए पक्क जिब्रो न पड्काऊ
3: हामी कहाँ स्पेशल चटपट होममेड सुजी रेडीमेड पानीपुरी दही पुरी पापड़ी चाट चिसो आदि पाइन्छ एक पटक सेवा गर्ने मौका त दिनुहोस्
1: साथै होम डेलिभरी को पनि व्यवस्था छ अभिनन्दन चटपट पानीपुरी एन्ड पापड़ी चाट सेन्टर
3: व्यस्तै सुनसादी लाइन
1: घण्टाघर चोक दमौली
0: प्रोप्राइटर अभिनन्दन बानिया
3: मोबाइल नम्बर 9816615343
2: पानीपुरी चढ्ना चटपटे पक्क जिब्रो नपड्काऊ नपड्काऊ
4: हजुर चाट पर्व पनि नजिकै आइसक्यो छोराछोरीले जुत्ता चप्पल चाहियो भनेर हैरान पारिसके हजुरले त केही वास्तै छैन भने
5: ओहो तिमी पनि छोरीलाई जुत्ता चप्पल मलाई पनि एउटा स्पोर्ट्स सुज र एक जोर पाते सुज पनि चाहिएको छ र तिमीलाई पनि अफिस जाने सेन्डल चाहिएको छ भने कि होइन
4: हो नि तर हामी सबैले चाहिने यो सबै जुत्ता चप्पल सुफत मूल्यमा कहाँ पो पाएला
5: ल तिमीलाई थाहा छैन हाम्रै सहर दमौलीमा रहेको व्यास नगरपालिकाको भवनको पार्किङ स्थल अगाडि न्यू रोडमा रहेको अधिकारी डी स्टोर्समा बच्चादेखि वृद्धसम्मको लागि चाहिने सम्पूर्ण जुत्ता चप्पल होलसेल मूल्यमा पाइन्छन् नि साथै त्यहाँ त गोल्ड स्टार कोसेली बिएफ रनका साथै विभिन्न स्वदेशी तथा विदेशी कम्पनीका सुज तथा सेन्डलहरू होलसेल मूल्यमा पाइन्छन् नि
4: ए हो र त्यसो भए त त्यहीँ गएर आवश्यक सामानहरू ल्याउनु पर्यो
6: सस्तो होइन ब्रान्डेड जुत्ता रोज्नुहोस् मूल्य सँगै गुणस्तर खोज्नुहोस्
5: सम्पर्क अधिकारी डी स्टोर्स जुत्ता घर दमौली प्रोप्राइटर आकाश अधिकारी सम्पर्क नम्बर 0665614337
3: र 9846649500
7: ए कमला कति काम मात्र गरेको बहिनी हिँड न खाजा खान जाऊ
8: खाजा पनि के खानु र दाई खाऊ त्यही मोमो चाउमिन नखाऊ त्यही मोमो चाउमिन बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ
7: म तिमीलाई मोमो चाउमिन खान लाने होइन नि दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु
8: यहाँ के पाइन्छ र
7: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा आलु पराठा गोभी पराठा अन्डा पराठा सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि
8: ए हो र त्यसो भए जाउ न त खाजा खान
7: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर
3: साउथ इन्डियन दम बिरयानी फ्रेस जुस चिकन चटपट आदिको व्यवस्था छ विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ
1: साथै होम डेलिभरीको पनि सुविधा छ प्रोप्राइटर दिल्लीराम पाठक
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि
1: सम्पर्क नम्बर 9465043780

0: सुन्नुहोस् त, आज मलाई खाना बनाउन पनि अल्छी लागेको छ। नानी बाबुले पनि मामा खाना जाम न मामु भन्दैछन्। कहीँ होटलमा जाम न आज खाना खान।
1: ओके, भइहाल्छ नि। कति घरको मात्र खाने कि है? आज म तिमीहरूलाई जे भन्छु त्यही खुवाउँछु। बिरयानी खान्छौ कि फ्राइड राइस खान्छौ कि थुपा खान्छौ कि तिमीहरूको चाहना अनुसार खुवाउँछु।
0: होइन, त्यस्तो ठाउँ कहाँ छ र?
1: हिँड न, जहाँ पाएँ त्यही लान्छु र। सफा अनि सुन्दर अनि रमणीय होटल द मौली बर्गर एन्ड फुड कर्नरमा पो लान्छु त। एकपटक खाएपछि पल्किन्छौ तिमीहरू।
0: हजुर, हामी कहाँ बर्गर, पिज्जा, मर्का बिरयानी, क्रन्ची चिकन, फ्राइड राइस, थुक्पा, मोमो, चाउमिन, फेमिली कम्बो सेट लगायत सम्पूर्ण परिकारहरू पाइन्छ। SJS हट एन्ड स्पाइसी ग्रुप अन्तर्गत हाम्रो शाखा दमौली बर्गर हाउस,
1: प्रोप्राइटर खुमा थापा, दिपेन्द्र सुप सेन्टर र झुरले आर्ट्सको आडमा नेपाल बैङ्क चोक दमौली। सम्पर्क 0665904012, 0890564409। हाम्रो पसल गणेशमान चोकबाट नेपाल बैङ्क चोक सरेको जानकारी गराउँदछौ।
2: मम्मी मम्मी, हाम्रो टिम त विनर भयो नि।
3: वाओ, कंग्रेचुलेशन्स छोरा। आखिर छोरा कसको?
2: मम्मी याद छ नि, अब तपाईले त प्रमिस पूरा गर्नुपर्छ।
3: प्रमिस? कुन प्रमिस छोरा?
2: बिर्सिनु भयो? यो गेम जितेपछि हजुरले मलाई स्पोर्ट्स सुज, जर्सी, भलिबल किनिदिन्छु भन्नुभएको होइन?
3: ओके बाबा, ओके। यसपालिको शनिबार मम्मी छोरा पोखरा जाने ल।
2: मम्मी पोखरा नै किन? अब खेलकुद सम्बन्धी जस्तो सुकै सामान किन्नु परे पनि दमलीको गोशाली स्पोर्ट्समा 101 सामान पाइन्छ नि।
3: ए, त्यसो भए त झन् राम्रो। ल हिँड, गोशाली स्पोर्ट्समा नै जाऊ।
4: मम्मी, दादालाई मात्र होइन, मलाई पनि ब्याडमिन्टन किनिदिनु पर्छ।
0: हजुर, हामी कहाँ फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, स्पोर्ट्स सुज, फुटसल जुत्ता, हरेक खेलको लागि जर्सी सुपथ मूल्यमा उपलब्ध छ। क्रिकेटको लागि आवश्यक सामग्रीहरू र ओरिजिनल ऱ्याकेट पाउनुका साथै ऱ्याकेट बुन्ने काम पनि गरिन्छ।
3: एम्युजमेन्ट गेम हाउस, गोशाली स्पोर्ट्स, ब्यास 2 दमौली तनहुँ। प्रोप्राइटर राजु गोशाली। फोन 0665563329, 98463295।
5: शान्ति राष्ट्रका लागि, खेल स्वास्थ्यका लागि।
6: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा

0: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39
1: श्रीराम वस्त्रालय सरेको सूचना ब्यास दुई सफा सडक स्थित पुरानो तथा चिरपरिचित श्रीराम वस्त्रालय ब्यास नगरपालिका 3 दुर्गा मन्दिर लाइन स्थित टिम वेयर कन्सल्टेन्सीको नजिक सरेको जहाँ

0: लिनुहोस्। गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ, त्यसै गरी हनर।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।
3: हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी रि विषय न्यो कल परदिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण रि विषय ब्याङ्दे नेल परदिमो न्यो तानी सतर्क तना ठैद्र क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैं भरिलाई।
8: दमोलिया FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जत पायो त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगौतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9842641633, 9175608, 9464603।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुन।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: दमौलिया FM 94.2 समुदायको

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: माइला दाई, ए माइला दाई, पानी तो धेरै ठूलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरु त सतर्क हुनु पर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: दमोलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39। नम्बर 98 28 28 00 80, 98 15 10 45।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 5760।

0: FM 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँट्यो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदो पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9872173042, 9452280000।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
8: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9410001, 9066373344।
11: फुलको आँखामा फुलै संसार।
12: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो?

0: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
1: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
0: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
1: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
0: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज
1: होइन सन्देश के भयो तिमीलाई बढी चिन्तामा देखिन्छौ त के सोचिरहेछौ
2: लौरुने सपना थियो भर्तुने जाउँ भनेको दाँत बनि केलहार सत्यनाश पारो
1: यति कुरामा नि के को टेन्सन लिएर होला ढोरबराई डेन्टल केयरमा जाउ न तिम्रो समस्याको समाधान त्यही हुन्छ
2: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस् विश्वास तपाईँको सेवा हाम्रो हाम्रा सेवाहरू नदुखेकन दाँत
1: नमिलेको दाँतहरू मिलाउने
2: दाँत सफा गरी र टल्काउने मुख गनाउने रोगको उपचार मुखमा पुरै दाँत राख्ने
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने दाँतको एक्सरे सेवा आदि सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली फोन नम्बर 9846065102 9846074480 पुनश शनिबार सेवा बन्द रहनेछ
3: समिच्यो चौदह क्या मैं बोधे लोटी पर दीरो बैंक ने विवरण पी विषय मुई खातरी खाई हमरो
4: खाई खाई बाउ कोई लोटरी बढ़ दिलवा
5: आंगी समझो लोटरी पर दिवों छामताई को दी
4: बढ़ दी आ बढ़ दी बाल लोटरी खाली पर दिम बा सहीली मैसेज व्हाट्सएप फेसबुक बायबर खाने बने खाई विषय खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्थे कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
6: सतर्कता ना ठग दिव से क्या बचेना
7: सिद्धार्थ बैंक क्या रे जन हितरी जारी संदेश
8: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
9: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याज मा किस्ता बन्दीमा पाइन्छ दमौली को 20 वर्ष पुरानो पसल डांग्रे खुल्सी लाइन ग्रीन सिटी टोल मा अवस्थित मगर इलेक्ट्रोनिक्स ले 0% ब्याज दर मा मोबाइल किस्ता बन्दीमा ल्याएको छ नया शोरूम नया मोबाइल हरू आईफोन सैमसंग रेडमी ओप्पो विवो रियलमी नथिंग ओनर नोकिया पाउन का साथ ही मरमत पनि गरिन्छ
10: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डांगरी खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
9: 9805800700
10: 9846040304

0: FM 94.2 समुदाय को आवाज।
1: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाई के राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।

0: साथै तामा पित्तल स्टील सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065 363 715 र 98 41 12 07 40।

0: 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस व्यस्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9846011818।
4: अनि तयो कागज के मै छिं वा?
5: आ झिल्काई
4: के पर्सनल नम्बर ब्लक लै वदि?
5: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई।
4: अनि बैंगरी
5: बैंगरी
4: आ
5: चर चाहिँ तले लालपर्दी
4: चमलल पर्दिन आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न बैंक देबिनी जानकारी पिल परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप द क्या सचेत तल परिम
5: सतर्क तना ठगी तब द क्या जोगिना
6: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी संदेश
7: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
8: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास २ मा पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
8: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास २ पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास २ नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास २ दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
12: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
13: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
12: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो,
10: ग्यास गीजर चिमनी एसी कूलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ।
13: साथै तामा पित्तल स्टील सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
10: कम गुणस्तर का होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टी का सामान नै रोज्नुहोस्। त्यसको लागि अरु होइन स्वस्ति किचन तथा गिफ्ट हाउस व्यस्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
0: दमौली FM 94.2 समुदायको

0: BFM 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्र हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
1: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ, प्रोप्राइटर जीवन थापा। फोन
4: 9805800700,
5: 9846040344।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563666।
2: दमौली FM 94.2 समुदायको

0: कस्तो घाँस काट्नु नि झ्याउलायो नि म त नि कस्तो अँध्यारो हेर न लाउरी दाइ आउनु भयो है आज त रोदी रमाइलो हुने भयो
1: के छ
0: नमस्ते लाउरी दाइ
1: नमस्कार नमस्कार ओ खानि सन्चे हौ
0: सन्चै
1: छ अनि त तल घर कान्छे हैन
0: हो नि
1: यति राम्रो भइछ नि त ख गाला फुक्क भइछ नि त अनि के छ त गाउँतिर हाल खबर
0: ठिकै छ आज हाम्रोमा रोदी साउनु है
1: हो र
0: हजुर
1: ल ल साइतैमा आएछु म पनि ल छिछिर घाँस काटेर आऊ है ल ल ल नमस्कार हे सबैलाई जा सबैलाई लाउरे समाज हसप सन्चै हुनुहुन्छ ल सबैलाई नमस्कार

0: FM 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार for a complete home.
5: सूचना
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
5: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट

0: भएका रमेश सेवा परियार,
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड,
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: FM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बढी चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
4: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गरेर टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 98460-65-102, 98464-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमोलीको 20 वर्ष पुरानो पसल डाङ्ग्री खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-058-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98560-60-424, 98660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739।

0: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदाय

0: फेरि पनि त्यही सपना देख्यौ र त्यति धेरै टाढा छ
1: जानै पर्ने रे फेरि फर्केर तिमीसँग बिहा पनि त गर्न पर्यो माथि पूजा गर्ने थानमा पूजा नगरी घरमा केही शुभ काम गर्न मिल्दैन अरे

मेरो घरमा अनिष्ट हुने सङ्केत देखिएको छ। माथि भैरवको पूजा नगरेसम्म केही पनि शुभ काम गर्न मिल्ने छैन। यदि पूजाको केही विधि नपुगेमा तेरो घरको वंश नाश हुने देखिएको छ।

0: ऑस्ट्रेलिया FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्नो रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर्स सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहु
1: सम्पर्क 9842641633 9817150898 9864603385
3: बिस्तारै चलाउनुस् न दाइ हतार गरेर कता पुग्नु छ र
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
3: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
4: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तुइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी रि विषय न्यो कल परिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण रि विषय ब्याङ्क दे नेल परिमो न्यो तानी सतर्क ताना ठगदिरक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
10: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
11: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
10: फर्निचर उद्योग
12: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल
11: मोबाइल नम्बर 9816664683
13: 9560443234
14: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
15: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
14: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास 3 सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9556253808 9014852518 र 9065153332

0: मौलिया FM 94.2 समुदाय को आवाज।
1: ओहो गागरी भरी पानी लगाएको बेलामा भेट भएछ। आज त सुख सायद पर्छ कि क्या हो मलाई
2: टाढै हिँड्नु भएको दिदी।
1: होइन उही तलतिरसम्म पछि भेट्छु ल।
3: ओहो बेना चिकन लुगा लाएर ब्याग बोकेर टाढै हो क्या हजुरहरू त?
4: होइन साली हाम्रो त छुट्टी सकिएर अब पल्टनतिर हाजिरी हुन्छ होला।
3: ए आज जानुपर्ने नत्र माथि कविता दिदी घरमा आज नाचगानको कार्यक्रम राखेको थियो त्यहाँ आएर भोलि बिहानै पख जानुहोस् न।
4: कसो केटा जाने हो त उसँग त रमाइलो गरौँ आज। हुन्छ नि साली ल भरे भेटौँला नि त माथि।
3: हस् हेर माथि कविता दिदी घरमा है त आउनुहोस् है।
4: हस् साली हस् हस्।

0: पुलिया FM 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङरोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
6: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
6: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
6: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार्ज त

0: टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास दुई दमोली लक्ष्मी टोल सुनचादी लाइन।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै बमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नागकुवा ब्यास दुई दमौली तन हुन्, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

पनि अरूसँग भाग लागेछ। म भाग लगाएको मायाले खुसी हुन सकिनँ। आजबाट नयाँ जीवनको सुरुवात गर्दैछु।

0: दिनभरि हल्ला चलिसक्यो हाम्रो बारेमा। अब मेरो बारेमा के गर्नुपर्छ त्यो आफै सोच्नु है।
1: म छु त, किन टेन्सन गरे कि?
2: माइती हिँडेको

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्टिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट,
0: कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्। 9827848448, 9846555495 र 9846011818।
2: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आफै लागि समय समय रि आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
3: सतर्क तन ठगे तब त क्या जोगिना
4: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
6: मैले देखो सम्झना
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक

0: निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमोली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
3: फुलको आँखामा फुलै संसार,
4: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
4: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805041437।
5: व्यास 3 प्रशासन चोक, दमौली।
6: दमौलिया FM 94.2 समुदाय को आवाज।
7: किसे कहते हैं हिप हॉप, हिप हॉप किसे कहते हैं, हिप हॉप, हिप हॉप किसे कहते हैं, हिप हॉप, हिप हॉप किसे कहते हैं, हिप हॉप।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोभाइडर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउँ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोभाइडर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465 43780।

0: FM 94.2 समुदायको आवाज
1: डिभिजन वन कार्यालय तनहुँको अनुरोध चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल वनकुखुरा खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मोमो चाउमिन, नखाऊ त्यही मोमो चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मोमो चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465443780।

डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदियौ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164666383,
1: 98563434।
4: दमौली FM 94.2 समुदायको आवाज।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: चमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: उही सेलिब्रेशन
2: इट्स अ गोल
3: हिम स्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
4: हिमस्टार फर अ कम्प्लिट होम
5: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
6: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
5: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
6: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भयो

0: भनेको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन, हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560 63 444, 98560 60 656।

0: ए ए नानी हो कता जानी हो
1: अनि देखेनौ र डोको नाम्रो बोकेर घाँस काट्न जान लाग्यो
0: ए हो त नि गाटे ममोरनी त तेरी।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: समिच्यो चोदा केमे बौदे लोटरी पर्दिरो बैंगैने विवरण पि बिषय मुई खातरी खै हाम्रो
5: खै खै बौ कोई लोटरी भर्दिलुवा
6: आंगी समिच्यो लोटरी पर्दिउ छामताई गुदि
5: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
7: सतर्कता न ठगदि क्या बचेन।
8: सिद्धार्थ बैंक क्यारे जनहितरी जारी संदेश।
9: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
10: दमौली FM 94.2 समुदायको

0: इंडिया FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमोली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नागकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843380290, 9811751760।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाउँ।
0: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
6: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
0: यहाँ के पाइन्छ र?
6: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
0: ए हो र, त्यसो भए जाउँ न त खाजा खान।
6: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
7: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
0: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
8: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
7: व्यस्तै बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
8: सम्पर्क नम्बर 9845043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार्ज त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97 59 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन,

0: FM 94.2 समुदाय को आवाज
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
2: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
1: 9805800700
2: 9846040304

0: जानुहोस्। गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ?
2: नागरिकता भए पुग्छ, वर्ल्ड कप टु वर्ल्ड कप, सीसीटीभी खेल सँगै भरोसा सँगै।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबर शुरू गरौं राष्ट्रपाको महाधिवेशन सम्बन्धी खबरबाट। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन प्रतिनिधिहरूको संख्या टुंगो लाग्न नसक्दा एक दिन लम्बिने भएको छ। भोलि मंगलबारसम्म सकिने तालिका भए पनि आकलन भन्दा धेरै प्रतिनिधि आएकाले महाधिवेशन बुधबारसम्म चल्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। शुरूमा 3,000 प्रतिनिधि आउने अनुमान गरिएकामा अहिले 4,500 पुग्ने देखिएपछि व्यवस्थापनमा केही कमजोरी भएको पार्टीले स्वीकार गरेको छ। प्रतिनिधिहरूको अन्तिम सूची टुंगो नलाग्दा र कतिपय सांसदहरू नै प्रतिनिधिमा नपरेपछि दावी विरोध छानबिन गर्नु परेकाले आज बिहान 8:30 बजे शुरू हुनुपर्ने बन्द सत्र पनि निकै ढिला भएको छ। अहिलेसम्म बन्द सत्र शुरू हुन सकेको छैन। यसैबीच राष्ट्रपाले नयाँ नेतृत्व चयनका लागि राम लक्ष्मण कम्पनीको विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ। मतदानमा विदेशमा रहेका 40 देशका प्रतिनिधिहरूले पनि भाग लिन पाउने व्यवस्था मिलाइएको छ। नेकपा एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलनका लागि पार्टीका केन्द्रीय तहका शीर्ष नेताहरू सुर्खेत पुगेका छन्। एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेल तथा उपमहासचिव पृथ्वी सुपा गुरूङ आज सुर्खेत पुग्नु भएको हो। सुझाव संकलनका लागि आज वीरेन्द्रनगरको शुभ होटलमा विशेष कार्ययोजना आयोजना गरिएको छ। उक्त कार्यक्रममा एमाले कर्णाली प्रदेशका इन्चार्ज एमलाल कणेल सहित प्रदेश तहका नेता कार्यकर्ताको सहभागिता रहनेछ। पार्टी पुनर्गठनको अभियानमा लागेको एमाले यसअघि बागमती प्रदेशमा सुझाव संकलन गरिसकेको छ। सुझाव लिनका लागि अरू प्रदेशमा पनि कर्मश पुग्ने तालिका एमाले सार्वजनिक गरिसकेको छ। सरकारले मुलुकी देवानी संहिता तत्र मुलुकी देवयानी कार्यविधि संहिता 2074 संशोधन गर्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यस सम्बन्धी दुईवटा विधेयकको मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ। नयाँ व्यवस्था अनुसार अब अदालतमा क्षेत्र अधिकार नपुगी दर्ता भएका मुद्दा खारेज गर्नुको साटो अदालत आफैले सम्बन्धित अदालतमा पठाइदिनेछ। यस्तै श्रीमान श्रीमती दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेदको निवेदन दिएमा अहिले कानूनी रूपमा कुर्नुपर्ने एक वर्षको अवधि हटाइने भएको छ। अबुताली आउने हकवालामा विवाहित छोरीलाई पनि समेट्ने गरी कानून संशोधन गर्न लागिएको छ। यता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफू अन्तर्गत लागू भएका सबै प्रचलित कानून नियम र कार्यविधिको अध्यावधिक विवरण बुझाउन माथहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयको कानून शाखाले पत्र जारी गर्दै स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, खाद्य प्रविधि विभाग र सबै संघीय अस्पताललाई यस्तो विवरण पठाउन भनेको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा देशका प्रचलित कानूनहरू अध्यावधिक तथा प्रकाशनका लागि पठाउनुपर्ने भएकाले यो विवरण संकलन गर्न लागिएको मन्त्रालयले जनाएको छ। सम्बन्धित विभाग र अस्पताललाई कानूनको नाम, स्वीकृत भएको मिति र लागू भएको मिति सहितको विवरण यही असार 10 गतेभित्र पठाइसक्न आग्रह गरिएको छ। विभिन्न वित्तीय कसुरमा ठूला व्यावसायिक समूहमा संचालकहरू कानूनी अनुसन्धानमा तानिएपछि उनीहरू सम्बद्ध कम्पनीहरूको लगानी जोखिममा पर्न सक्ने संकेत देखिएको छ। सम्पत्ति शुद्धिकरण, धितोपत्र बीमा तथा ब्याङ्किङ कसुरमा व्यवसायी दीपक

0: असर पर्न सक्ने भएकाले सम्भावित जोखिमको मूल्याङ्कन गर्न यो कदम चालिएको एजेन्सीले जनाएको छ। सरकारले हालै विभिन्न कसुरमा झण्डै 167 जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको छ, जसमा ठूला व्यावसायिक समूहका प्रमुख समेत रहेका छन्। बजेट सम्बन्धी रातो किताब अध्ययन गर्न सांसदहरूले समय माग गरेपछि लुम्बिनी प्रदेशसभाको सोमबारको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे बस्ने तय भएको बैठक बजेटको रातो किताब ढिलो प्राप्त भएकाले अध्ययनका लागि पर्याप्त समय चाहिने सांसदहरूको गुनासोपछि सारिएको हो। स्थगित भएको बैठक अब भोलि दिउँसो 3 बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

खास वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई हरेक कुछ सिजिटिभीले बनाऊ घर अझ खास वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल संगे भरोसा संगे।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। चितवनको भरतपुरमा आज ट्रक र स्कूटर एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 15 स्थित अतिथि पार्टी प्यालेस नजिकै ना 5 ख 5 8 1 6 नम्बरको ट्रकमा स्कूटर ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा परिगम्भीर घाइते भएका 22 वर्षका अशोक भण्डारी र 19 वर्षीय राजीव गुरूङको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएका दुवै व्यक्ति स्कूटरमा सवार व्यक्ति हुन्। महानगरपालिकाले सड़क पेटीमा व्यापार गर्न नदिएको भन्दै दृष्टिविहीन नागरिकले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघरमा आज भेला भएका सड़क पेटी आश्रित दृष्टिविहीनले सरकारले आफ्नो गाँस बाँस र कपासको ग्यारेन्टी नगरेको गुनासो गरेका छन्। उनीहरूले सड़कमा मर्यादित रूपमा गरिखान दिनुपर्ने वा योग्यता अनुसार रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। रोजगारी दिन नसके राज्यले मासिक 20,000 रूपियाँ बेरोजगार भत्ता दिनुपर्ने उनीहरूको भनाइ छ। उता टिपरको ठकरबाट लगातार दुर्घटना बढ़ेको र सड़क जीर्ण भएको भन्दै रौतहटमा स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। गरूडा समनपुर सड़क खण्ड अन्तर्गत चाँदी पुल नजिक स्थानीयले आज बिहानैदेखि सड़क अवरूद्ध गरी चक्काजाम गरेका छन्। नेपालमा पानी पार्ने मनसुनी प्रणाली विस्तारै देशैभरि फैलिने क्रममा छ। कोशी प्रदेश हुँदै नेपाल भित्रिएको मनसुन आज सोमबार बन्देश बागमती र गण्डकी हुँदै लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यस वर्ष मनसून सरदर मितिभन्दा 6 दिन ढिलो गरी यही असार 5 गते नेपाल भित्रिएको थियो। हाल मनसून केही कमजोर अवस्थामा रहेकाले देशका बाँकी पश्चिमी भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल

चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड

0: 2026 को अवसरमा CGTV ले ल्याएको छ 2+2 वर्ष को वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप CGTV, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर। अब
2: कर्मचारी तनाव कम गर्ने प्रयास स्वरूप संयुक्त राज्य अमेरिका र इरान बीच स्विजरल्याण्डमा भएको पहिलो सड़कको उच्चस्तरीय वार्ता सकिएको छ। दुवै पक्ष आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित आवश्यक कार्यतालिका बनाउन सहमत भएका छन्। कतार र पाकिस्तानको मध्यस्थतामा भएको यस वार्तामा अमेरिकी उपराष्ट्रपति जेन डी भान्स र इरानका संसदीय सभामुख मोहम्मद वाकर कालिबाफको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी थिए। इरानको आणविक कार्यक्रम, लेबनानमा जारी युद्धविरामको कार्यान्वयन र व्यापारिक जहाजहरूको सुरक्षाका लागि संवेदनशील मानिने हर्मोज जलमार्ग खुला राख्ने विषयमा दुई देशबीच 18 घण्टाभन्दा लामो छलफल भएको छ। यो वार्ता सकारात्मक दिशामा अघि बढेपछि इरानमाथिको तेल निर्यात प्रतिबन्ध केही खुकुलो भएको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत गिरावट आएको छ। यता सिन्धु जल सन्धिलाई लिएर भारत र पाकिस्तान बीचको विवाद बढ़िरहेको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भारतले सिन्धु नदीको पानी रोकेमा वा हस्तक्षेप गरेमा युद्ध हुन सक्ने धम्की दिएका छन्। गत वर्ष भारतको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले सन् 1960 को सिन्धु जलसन्धि निलम्बन गरेको थियो। फिफा विश्वकप 2026 अन्तर्गत आज डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अस्ट्रियाको सामना गर्दैछ। समूह जे अन्तर्गत डलास स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति 10:45 शुरू हुनेछ। पहिलो खेलमा अल्जेरिया विरूद्ध उत्कृष्ट ह्याट्रिक गरेका कप्तान लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिना लगातार दोस्रो जित निकाल्ने दाउमा छ। यता पहिलो खेलमा जोर्डनलाई हराएको अस्ट्रिया पनि उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा छ। गोल अन्तरका आधारमा समूहको शीर्ष स्थानमा रहेको अर्जेन्टिना र दोस्रो स्थानमा रहेको अस्ट्रिया दुवैको समान 3-3 अङ्क छ। आजको खेल जित्ने टोलीले नकआउट चरणको यात्रा बलियो बनाउनेछ। यस्तै इराकसँग खेल्ने तालिका छ। दुई टोली बीचको खेल राति 2:45 शुरू हुनेछ। फ्रान्सले इराक विरूद्ध खेल्दा कप्तान केली एम एम बापे राष्ट्रिय टीमका लागि आफ्नो 100 खेल खेल्नेछन्। यस्तै अर्को खेलमा बिहान 5:45 नर्वे र सेनेगल बीच खेल हुनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आकलन भन्दा धेरै प्रतिनिधि आएपछि राष्ट्रपाको महाधिवेशन एक दिन लम्बियो। बन्द सत्र पनि प्रभावित। पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्न एमालेका शीर्ष नेताहरू सुर्खेतमा, अन्य प्रदेशमा पनि जाने तालिका। मुलुकी संहिता संशोधन हुँदै आपसी सहमतिमा तत्कालै सम्बन्ध विच्छेद गर्न पाइने। असार 10 भित्र कानूनी विवरण बुझाउन माथतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन। वित्तीय कसुरमा व्यवसाय मुछिएपछि ठूला कम्पनीको लगानी जोखिममा। चितवनमा ट्रक र स्कूटर ठोकिँदा दुई युवकको मृत्यु। सड़कमा व्यापार गर्न नदिएको भन्दै काठमाडौँमा दृष्टिविहीन नागरिकको प्रदर्शन। टिप्परको ठक्करबाट दुर्घटना बढेपछि रौतहटमा स्थानीय आन्दोलित। यस वर्षको मनसून लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म विस्तार। देशभर फैलिन अझै केही दिन लाग्ने। अमेरिका र इरान बीच स्विजरल्याण्डमा 18 घण्टा लामो वार्ता, 60 दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति। सिन्धु जल सन्धिको विवादलाई लिएर पाकिस्तानद्वारा भारतलाई युद्धको धम्की। पानी संकट गहिरिँदा दुई देशबीच तनाव बढ्यो। र विश्वकप फुटबलमा आज अर्जेन्टिना र अस्ट्रिया भेट्दै मेस्सीको प्रदर्शनमा सबैको नजर। फ्रान्स र इराकको खेल पनि आजै राति। नर्वेले सेनेगलसँग खेल्यो। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्।

0: डमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्री खोल्सी दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058007000
2: 98460403444।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
5: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजु भाइको के को गफ गफ हुँदैछ?
5: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै तमौली बजारको ब्यास दुई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास दुई सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 98083880384, 98046739131।
8: ब्याङ्की खैमुद बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गरवे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे निल पर्दिमो न्यो ताने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी, कतै लेउ छाता ओढेर, हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98 41 12 07 40।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414337।
1: व्यास 3 प्रशासन चोक दमौली।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डढेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमा नगरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमोलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नोटिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ, प्रोप्राइटर जीवन थापा। फोन
4: 9058800700,
5: 9460403014।

0: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414337।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: एलिना, हामी बिहे गरौँ न।
1: भर्खर त पढ्दैछौँ, कहाँ बिहेको कुरा गरेको?
0: हामी लिभिङ टुगेदरमा पनि बस्न सक्छौँ नि।
1: पछि गएर दुःख त दिँदैनौ नि।
0: या यस्तो कुरा नगर न।

बस्ने टेलिसाथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट अनु अनिता रसाईले साथ दिइरहनु भएको छ। रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुम बाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट जम्बर फुलामीले साथ दिइरहनु भएको छ। रेडियो विजय किल्ला 93 मेगाहर्ज सिन्धुलीबाट यति बेला मिलन नेपालीले साथ दिइरहनु भएको छ। आजबाट रेडियो विजय किल्लाबाट पनि कार्यक्रम यति बेला प्रसारण भइराखेको छ। यो क्रममा तपाईँलाई जानकारी गराए। यसै क्रममा हामीलाई रेडियो प्रभु 102.6 मेगाहर्ज जलहारी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो मन सरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारी, रेडियो विभिन्न रेडियोबाट साथ दिइरहनु भएको छ। साथीहरूले रेडियो भरोसा 104.9 मेगाहर्ज दाङगुराईबाट दीपक पुन, रेडियो मुर्खीचुला 93.5 मेगाहर्ज डोल्पाबाट हामीलाई साथ दिइरहनु भएको छ। प्राविधिक संयोजनका साथी मंगला कुमारी बुढाली, रेडियो डोल्पा 100.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म कार्यक्रम लोकसारथी तपाई सुन्दै आइरहनु भएको छ र प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म सुन्दै गर्दाखेरि आज हामी तपाईसँग के गर्छौं कसो गर्छौं भन्ने कुरा हामी जानकारी गराउँछौ। आज विधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्नका लागि आउनुपर्ने हुन्छ। 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौं। 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुहोला। हिजो हामीले दुईवटा गीतका क्लिप्सहरूमा राखेका थियौं। रेडियोमा त हामीले नतिजा सुनाइसकेका थियौं। रेडियोमा फोन गर्ने साथीहरूको भने फेसबुकमा कमेन्ट गर्ने साथीहरूको कमेन्टलाई हेर्दाखेरि जम्मा जम्मी 10 वटा कमेन्ट आएको थियो, जसमध्ये 7 जना साथीहरूले झोटले हजुर झोटलेमा आफ्नो मत दिनुभएको छ भने 3 जना साथीले जम्मा घडीको सुई उल्टो भन्नेमा आफ्नो मत दिनुभएको छ। त्यसैले आजको पहिलो गीत हामी झोटले हजुर झोटले भन्ने गीत राख्दैछौ। विष्णु माझी र बाबुकृष्ण परियारको आवाजमा रहेको गीत तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ। यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौं।

0: तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं। आज लोकसारथी कार्यक्रममा स्वागत छ त भने मैले तर यो नेट टेलिफोनमा अलिकति समस्या आउला जस्तो छ। तपाईको आवाज त्यति राम्रोसँग नबुझिन सक्छ किनभने नेपाल टेलिकमको नेटवर्कमा अलिकति समस्या आएको जस्तो छ। त्यही पनि हामी सक्दो प्रयास गरिराखेका छौँ। पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते सर।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट? अमृत तुलाचन बोल्दै हुनुहुन्छ। के छ अमृतजी खबर तपाईँको? अनि कार्यक्रममा आउनु भएको छ यति बेला, ठ्याक्कै के गर्दै हुनुहुन्थ्यो?
1: मैले कार्यक्रम सुन्दै हजुर।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? नियम थाहा पाउनु भएको छ नि कसरी गाउनु पर्छ भन्ने?
1: अब त आइतबारबाट शनिबारसम्म त कन्टिन्यू भयो नि।
0: ल गाउनुहोस् ल।
1: तारा माया अब हजुर अब

0: सरद औ माया रुखको छेल पारी होइन रबाट पर्यो होइन त हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनु होला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ अब आउने साथीले र अक्षर छोडेर जानु भएको छ हाम्रो साथीले हाम्रो आउनु भएको थियो हाम्रो देशमा पोखराबाट आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो र बाटो गीत गाउनको लागि आउनुहोला 9868 39 40 को नम्बरमा फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ फटाफट फोन डायल गर्नुहोला यो कुरा म तपाईँलाई जानकारी गराए यति बेला साथी नमस्कार हजुर कहाँदेखि के बोल्नुभयो अर्घ खाँची बात छ के छ अर्घ खाँचीतिरको हालखबर हाम्रो पनि एकदम ठिक ठाक छ कार्यक्रम आउनु भएको छ यति बेला के गर्दै हुनुहुन्छ ए गोठालो जानु भएको छ होइन ठिक छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौँ थाहा होला क्यारे हाम्रो रुमानजीलाई थाहा छ है आज कुन गीत गाउनुहुन्छ हुन्छ ल सुरु गर्नुहोस्
1: मेरो आकाशैले
0: रुमानजी हेलो टेलिफोन सम्पर्कमा रुमान आउनु भएको थियो उहाँसँग हामी कुराकानी गर्न सकेनौँ तपाईँको मोबाइलको नेटवर्क तपाईँको मोबाइलको ब्यालेन्स सबै कुरा चेक गरेर मात्रै फोन डायल गर्नुहोला म तपाईँलाई आग्रह गर्छु नत्र फेरि बिचमा यस्तै धोका दिन्छ होइन 9868 39 40 मा फोन गर्नुहोला र बाटो गीत गाउनुको लागि आउनुहोला है यो कुरा म तपाईँलाई जानकारी गराए र बाटो गीत तर उहाँले चाहिँ र बाटो होइन अर्को के बाटो गीत गाउँदै हुनुहुन्थ्यो त्यो पनि यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग हामी कुराकानी गर्न सकेनौँ उता पछाडिको उहाँको सबै आवाज सुनिरहेछ मान्छे मात्रै नबोलेको होइन अब के गरौँ गाह्रो छ 9868 39 40 मा फोन डायल गर्नुहोला अर्को साथी नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट नानी माया कोइराला गोर्खाबाट है के छ नानी मायाजी खबर तपाईँको हाम्रो पनि एकदम ठिक ठाक छ कार्यक्रममा आउनु भएको छ यति बेला के गर्दै हुनुहुन्छ यतिकै बसिरहनु भएको छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन किन सुन्नु भएको छैन कार्यक्रम ल र अक्षर परेको छ र बाटो गीत गाउनु पर्यो है त ल सुरु
2: गर्नुहोस् मायाको
0: लैदिनु कसैले हङकङ सिङ्गापुरको होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनुहोला अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ नमस्ते क अक्षर छोड्नु भएको छ अब आउने साथीको लागि आउनु भएको थियो नानी माया कोइराला उहाँले क अक्षर छोडेर जानु भएको छ अब आउने साथीले क बाट गीत गाउनु होला यो कुरा म तपाईँलाई जानकारी गराए 9868 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गर्दै गर्न सक्नुहुन्छ कबाट धेरै गीतहरू छन् लोकविधाका गीतहरू धेरै छन् कबाट र तपाईँले कबाट गीत गाउनका लागि आउन सक्नुहुन्छ 9868 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ तपाई कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ। यति बेला साथी नमस्कार छ, को बोल्नुभयो, कहाँबाट? निशा बिका भन्नुभयो, कहाँबाट हो? अनि आज के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ कि छैन?
2: थाहा
0: छ। अनि कुन अक्षर परेको छ थाहा छ कि छैन? ल, कबाट गीत गाउनुहोस्?
2: কাশ্মীরে পছরি দার্জিলিং করে রামসাইলা পিরাতি তুই দিন বাসুন জল বানছি।
0: কতি ক্লাসমা পড়নুহুন্ছ?
2: हजुर,
0: कति क्लासमा पढ्नुहुन्छ तपाईँ? सिक्स क्लासमा पढ्नुहुन्छ होइन? ल, राम्रो प्रयास गर्नुभयो, प्रयासको लागि धन्यवाद। अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले ल अक्षर छोड्नु भएको छ है, कश्मीरी पछ्यौरी भन्ने गीत गाएर जानु भएको छ, ल अक्षर छोड्नु भएको छ र ल अक्षर गीत गाउनको लागि आउनु होला म तपाईँलाई आग्रह गरे। 9868-3940-40 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुल्ला गरेका छौँ, फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। ल अक्षरबाट गीत गाउनको लागि साथी आउनु भएको छ, नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो, कहाँबाट? कहाँबाट भन्नुभयो? भोटे छाप जिरी। कुन जिल्ला पर्छ? त्यो त कुन जिल्लामा पर्छ भनेको?
3: म्याङलुङ जिल्ला।
0: म्याङलुङ पनि जिल्ला छ र म्याङलुङ त जिल्ला छैन जस्तो लाग्छ त। ए, तेह्रथुम जिल्ला भन्नुहोस् न त, कहाँ म्याङलुङ पनि जिल्ला हुन्छ र तेह्रथुमको जिल्लावाला त होइन? तपाईँलाई तपाईँको जिल्लाकै नामै थाहा रहेनछ। होइन, फर्स्ट टाइम बोल्यो भने त तपाईँलाई आफ्नो जिल्लाको नाम त थाहा हुनुपर्छ त होइन? हुन्छ, तपाईँको नाम के भन्नुभयो?
3: मेरो लक्ष्मी तामाङ हो।
0: लक्ष्मी तामाङ है?
3: हजुर।
0: कुन रेडियोबाट सुन्नुभयो?
3: छैन।
0: कुन रेडियोबाट सुन्नुभयो भनेको?
3: मेन्स्याम
0: एफएमबाट सुन्नुभयो। कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन? जानकारी छैन? कार्यक्रमको बारेमा जानकारी छ कि छैन? ल, उसो भए ल अक्षरबाट गीत गाउनुहोस् ल। हजुर, लबाट गीत गाउनुहोस्। गीत ठेगुबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला, लोकगीत गाउनुहोला है त? ल, गाउनुहोस् ल। मैले पढ्यो पढ्यो पाठ हजुर, 16 × 8 भनेको यस्तै यत्तिकै भन्ने त होइन है। मैले लोकगीत लोकविधाको गीत गाउनुहोस्, लबाट गाउनुहोस् भनेको त फिल्मी विधाको लाजको लाली भन्ने गीत गाउनुभयो होइन? कार्यक्रममा आइसकेको सायद मैले उहाँलाई सोधेको भए कार्यक्रमको नाम के हो भनेर सोधेको भए थाहा छैन भन्नुहुन्थ्यो होला। फोन गर्नु, सहभागिता जनाउनु मात्र ठुलो कुरा होइन भन्छु मैले होइन, कार्यक्रमको बारेमा बुझेर आउनु पनि सबैभन्दा ठुलो कुरा हो। यति बेला अर्को साथी नमस्कार हजुर।
4: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? सदीक्षा तामाङ बोल्दै हुनुहुन्छ, के छ धनकुटातिरको हाल खबर? मन्द मन्द घाम लागिराखेको छ, ठिक छ भन्नुहुन्छ होइन? ल, आज कुन गीत गाउनुहुन्छ?
4: लबाट होइन,
0: एकदम होइन, लबाट गाउनुहोस्।
4: ए, हुन्छ, म थोरै गाउने प्रयास गर्छु नि।
0: ओके, ल गाउनुहोस्।
4: लाखे माया परा पन्थपन जमिनमा म त सोही मान्छे कसले पत्याउँछ र
5: पानी तालम से है अंको छैना मन किना छैना लाउँछे माया तर लाउँछे माया तर लखन सपन दिन कसले पत्याउँछ र लाउँछे माया तर लखन सपन दिन म कसु
0: सोची मान्छेले त सबैले पत्याउँछन् त होइन र? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनुहोला, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा सदस्य आउनु भएको थियो, उहाँले र अक्षय छोड्नु भएको छ। अब एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।
6: मेरो मनमा नै

0: यो गीत प्रसिद्ध बाला फेरि पनि स्वागत छ खेम सेन्चुरी र देवी घरतीको आवाजमा। म त आज एक्लै भए नि, यो गीत प्रसिद्ध बाला फेरि पनि स्वागत छ र यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु र अक्षर बाचा गीत गाउनुको लागि आउनु भएको छ। नमस्कार हजुर। नाम के भन्नुभयो?
1: आरुनिका राई।
0: आरुनिका राई अनि धरान कुन ठाउँबाट हो? अनि कुन माध्यमबाट सुन्नुभयो आरुनिताजी?
1: मैले फ्रिक्वेन्सी मार्फतै सुनिरहेको
0: छु। ए, कुन एफएमको फ्रिक्वेन्सी?
1: बेलुका
0: एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ है? पहिला पहिला बेलुका एफएमबाट त बज्न लागेको त 3-4 महिना भयो। पहिला पहिला बज्दैन थियो भन्नुभयो?
1: पहिला सुरुमा चाहिँ बस्थ्यो, भर्खर भर्खर त्यो रेडियो आएको बेला चाहिँ बिचमा बस्दैन थियो, फेरि अहिले बजेको रहेछ।
0: ए ल, ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ? लोकगीत गाउनुहोस् ल।
1: हजुर,
0: रबाट लोक विधाको गीत गाउनुहोस् ल। हुन्छ ल, सुरु गर्नुहोस्।
1: रिङ्के बुङको रागो लहरी चुङ्के बुङको चिल्ले चिल्ले तापले गुम्मा ताकेर काले गुम्मा काटेर अरुण समय सरौला तित थाप सरौला फुला लौला त्यसरी खाउला बेसरी आहै फुला लौला त्यसरी खाउला बेसरी र बाट नै।
0: तपाईँ ठेको मात्र गाउनुभयो, टुक्का पनि गाउनुपर्छ।
1: हजुर,
0: टुक्का पनि गाउनुपर्छ। टुक्का पनि गाउनुपर्छ भनेको तपाईँले थेगो मात्रै गाउनुभयो, टुक्का पनि गाउनुपर्छ। हजुर, टुक्का गाउनुहोस्। यसको आवाज थेगो त भइहाल्यो, टुक्का गाउनुहोस्। जब गीत सङ्गीतको बारेमा जानकारी नै छैन भने त्यस्तो अवस्थामा गीत नगाउनु होला है, म तपाईँलाई आग्रह गर्छु। रिङ्के बुङको राँगोले सुरेश गन्धर्वको ओरिजिनल आवाज र रमेश प्रसाईको कभर आवाज हो र यो गीतमा टुक्का पनि छ है, थेगो मात्र छैन, अगाडि थेगो बनेको छ, दोस्रो भनौँ न बाट टुक्का सहितको थेगो बनेको छ। गाउने बेलामा नियमलाई पूरा गरेर मात्रै गीत गाउनु होला, म तपाईँलाई आग्रह गर्छु। र यति बेला र बाट गीत गाउनुको लागि अर्को साथी हुनुहुन्छ, 9868-3940 नम्बरमा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, 9868-3940 नम्बरमा। यति बेला अर्को साथी, नमस्कार हजुर।
2: हजुर नमस्कार।
0: नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? रिमुवाबाट विष्णु दर्लामी बोल्दै हुनुहुन्छ, के छ विष्णुजी हालखबर? एकदम ठिक ठाक छ। कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ? हुन्छ ल, र अक्षरबाट गीत गाउनुहोस्।

0: lako maya dindai kandabo ami gani mol bato mandabo rani hatai ma inahanaro keu nino maya unibatai ma na sandaro keuni nilu maya ni batai ma adiretnai
1: rani ghatai ma kina kada ropyo ni nirmaya aune bathe ma haina
0: hajur
1: tapai aune bato ma ki kada ropera tyo kada le kuchera janu paryo haina
0: होइन त्यस्तो भन्न खोजेको होइन गीतमा यही छ अनि त्यही भएर यही अस्ति पर्यो अनि गाउँदा यस्तै नै भनेको जस्तो भयो
1: ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो म अक्षर छोड्नु भएको छ अब आउने साथीको लागि अहिलेको लागि विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो रिमुवाबाट विष्णु दर्लामी गुल्मी रिमुवाबाट फोन गर्नु भएको थियो पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 मा अर्का सहभागी माबाट गीत गाउन आउनु भएको छ नमस्कार हजुर को बोल्नु भयो कहाँबाट तपाईँको आवाज सानो आयो सरिता तपाईँको मोबाइल बनाउनुहोस् भन्दा मान्नुहुन्न आवाज सानो आउँछ क्या हाम्रो प्राविधिक मित्रले फुल दिनुभएको छ मिक्सरमा अनि बल्ल यति आवाज आएको छ अनि अर्को कुरा थोरै भए पनि हाम्रो आवाज हामीतिरै फर्किया छ लाउड स्पिकर गर्नु भएको छ हो ठिक छ कार्यक्रममा आउनु भएको छ कुन अक्षर पर्या छ थाहा छ लगाउनुहोस्
0: Jin ko paro

0: झिमझिम सानो नझिम्का उपरेली भुतुक्कै हुन्छु म हैन
1: हजुर
0: म बाटै पार्नु भयो
1: हजुर म आशिर परेको छ आउनु सकिला
0: हुन्छ कार्यक्रममा आउनु भयो धेरै खुसी लाग्यो फेरि फेरि आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते सरिता राई आउनु भएको थियो उहाँले अब आउने साथीलाई म अक्षर नै पारेर जानु भएको छ पालो तपाईँको फोन गर्नुहोला 9868 39 40 को नम्बरमा फोन डायल गर्न सक्नुहुन्छ एकजना साथीसँग हामी कुरा गर्छौं र अक्षरबाट गीत गाउन लगाउँछौ त्यसपछि हामीले एउटा गीत बजाउनेछौ यो कुरा पनि म तपाईँलाई जानकारी गराउँछु यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो फोन काटिएको छ 9868 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ फटाफट फोन डायल गर्नुहोला र अक्षर यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँ भएको छ नाम के होला
2: मेरो नाम
0: गोमा राणा है प्राइमेरीतिर आवाज अलिक सानो थोरै फोनको आवाज सानो गराउनु त गोमाजी के गरिदिनु हुन्छ
2: हजुर म त
0: ए व्यापारमा हुनुहुन्छ
2: हजुर व्यापार
0: के को व्यापार गर्नुभयो गर्नुहुन्छ
2: हजुर गर्दैछु
0: के को व्यापार हो भनेको
2: मेरो काँक्राहरू मुन्टा होइन ठुलो सागसब्जी
0: ए ल ठिक छ कुन रेडियोबाट हामीलाई सुन्नुभयो गोमाजीले
2: सुनेको
0: कुन रेडियोबाट सुन्दै हुनुहुन्छ कुन एफएमबाट सुन्दै हुनुहुन्छ
2: ए म यो अहिले यो धनकुटा एफएमबाट
0: धनकुटा एफएमबाट त कार्यक्रमै हाम्रो प्रसारण हुँदैन कहाँबाट सुन्नुभयो त लालीगुराँस हुन सक्छ लालीगुराँसबाट प्रसारण हुन्छ है आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी पाउनु भएको छ ल मबाट गीत गाउनुहोस्
2: मायाको बारीमा
0: आउनु भएको थियो मायाको बारीमा प्रीतिको फुल भन्नलाई तर के गर्ने लोक विधाको गीत बाहेक अन्य विधाको गीत कार्यक्रम लोकसारथीले चिन्दैन है त्यसैले हामी उहाँको फोन काट्न बाध्य भयौँ लोकगीत मात्रै गाउनुहोस् भनेर हामी धेरैचोटि भनिराखेका हुन्छौँ तर पनि साथीहरूले अन्य अन्य विधाको गीतहरू गाइदिनुहुन्छ होइन यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
3: हजुर नमस्कार मुना खड्का बोलेको
0: ए मुना खड्का कहाँबाट जलजली कुन जिल्लामा पर्दो रहेछ
3: तेह्रथुम जिल्ला हो
0: ए तेह्रथुममा पनि जलजली रोल्पामा पनि जलजला होइन ल ठिक छ तेह्रथुममा पनि तेह्रथुममा जलजली रोल्पामा जलजला होइन ठिक छ अनि रेडियो जलजलाबाट चाहिँ हामी बोलिरहेछौँ जलजलीकै मान्छेसँग भेट भयो हुन्छ मुनाजी कार्यक्रममा लाउड स्पिकर बन्द गर्नु न हाम्रो आवाज हामी धेरै फर्क्यो कि अनि मुनाजीले आज कुन अक्षरबाट परेको छ थाहा पाउनु भएको छ ल म अक्षरबाट गीत गाउनुहोस्
3: माछी मार नरेलाई आउँदै घर
0: अब टुक्का गाउनुहोस् त टुक्का गाउनुहोस् ठेको गाइसक्नु माछी मारानी हो दाई हो भन्ने यो टुक्का गाइसक्नु भएको छ ठेको टुक्का गाउनुहोस् त अब टुक्का गाउनुहोस् के टुक्का गाउनुहोस्
3: माथि मारा नहोनी माया भने नै सतानी माथि मारा न खोला खाली हो रानी र माया नहि नानी दोली पर्छ पानी हो निर माया चम्किन्छ बिजुली माथि मारा न माथि मारा न हो निर माया भरेलाई सतानी माथि मारा न
0: ल न अक्षर पार्नुभयो अब आउने साथीको लागि ठिक छ उहाँले गाउनु भएको छ यो कतिपय साथीहरूले सुन्ने साथीहरूले यो त रिमिक्स गीत हो यो त भन्नुभएको होला तर यो गीत लोकगीत भएर नै रिमिक्स भएको हो तपाईँले युट्युबमा सर्च गर्नुभयो भने पुरानो यो लोक लयमा भएको गीतलाई पछिबाट रिमिक्स बनाएर माछी मारानी हो दाई हो भन्दै पुरा रिमिक्स बनाए बनाउनु भएको कभर हुँदाखेरि यो रिमिक्स भएको हो नभए पहिला यो लोकगीत नै हो माछी माराना भन्ने गीत यो कुरा म तपाईँलाई जानकारी गराउँछु र अब एउटा गीत राख्छौँ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ
4: तिमी किन केही पनि बोल्दिनौ प्लिज केही त बोल न

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। रामजी खान र अन्य कलाकार साथीहरूको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोक सारथीमा छौं र अब आउने साथीले न अक्षरबाट गीत गाउनुहुनेछ। यति बेला साथी हुनुहुन्छ, नमस्कार, आउनु भएको छैन भन्ने कुरा आयो। 9868603940 फोन डायल गर्नुहोला। 9868603940 फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। र आज अब आउने साथीले न अक्षरबाट गीत गाउनुहोला, त्यसपछि अब कुन अक्षर पर्छ होइन, न अक्षरबाट गीत गाउनको लागि फोन डायल गर्न सक्नुहुन्छ। अन्ताक्षरीको बसाईमा छौं, लोक कार्यक्रम लोकसारथीको सोमबारीय बसाई अन्तर्गत अन्ताक्षरीको बसाई तपाईँको संसारमा प्रसारण भइराखेको छ। 4:46 गइसकेको छ है हाम्रो स्टुडियोको घडीमा, 4:46 गइसकेको छ। अब केही समय मात्रै बाँकी छ हामीसँग, धेरै समय पनि छैन होइन, 7 मिनट मात्रै बाँकी छ होला हौ, 7 मिनट मात्रै बाँकी छ होला हामीसँग। र यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, यो हामी यो कल लिन सक्दैनौ, उहाँले नियम पूरा गर्नु भएको थिएन, एकचोटि नियम बिग्रिसकेपछि अर्कोचोटि फोन गर्न पाइँदैन है। पहिला नै कार्यक्रममा कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुपर्छ, त्यसैले एकचोटि बिग्रियो त बिग्रियो, अब अर्को हप्तासम्मलाई कुर्दिनु होला है, म तपाईँलाई आग्रह गर्छु। यो गेममा अब जसरी एउटा कुनै पनि खेल खेलिन्छ हामीले, त्यो खेलमा आउट भइयो भने हामी अर्को खेल सुरु नहुँदासम्म त्यो खेल खेल्न पाउँदैनौ नि, हो त्यस्तै हो कार्यक्रम लोकसारथीको अन्ताक्षरीको बसाई पनि। यति बेला अर्को साथी हुनुहुन्छ, आउनु भएको छैन भन्ने कुरा आयो। 9868603940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। हामी कार्यक्रम लोकसारथी सँगै छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। हामी कार्यक्रम लोकसारथी सँगै छौँ, भर्खर मात्र रेडियो खोल्दै हुनुहुन्छ भने तपाईँ लोकसारथी कार्यक्रम सुन्दै हुनुहुन्छ र न अक्षरबाट गीत गाउनको लागि आउनुहोला, म तपाईँलाई आग्रह गर्छु। न अक्षरबाट गीत गाउनको लागि तपाईँले फोन डायल गर्न सक्नुहुन्छ। यद्यपि हामीले भनिराखेका हुन्छौँ कार्यक्रम लोकसारथीमा लोक विधाका गीत सङ्गीतहरू मात्रै गाउनुपर्छ, अन्य विधाका गीत सङ्गीतहरू गाउन पाइँदैन। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। फोन गर्नुभयो भने कार्यक्रमको बारेमा बुझेर सहभागिता जनाउने उद्देश्य राखेर नै फोन गर्नुहोस् है, नत्र भने कार्यक्रम सुनेर पनि साथ दिन सकिन्छ, धेरैले कार्यक्रम सुनेर साथ दिनुहुन्छ होइन, त्यो कारणले गर्दाखेरि यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, यो नम्बर पठाउनुहोस् त प्राविधिक मित्र, कुन नम्बरबाट यसरी फोन गर्दै काटिँदै गर्नुभएको छ, नम्बर पठाउनु होला, म नम्बर यहाँबाट वाचन गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, अब यस्तो छ पारा होइन, फोन गर्नुहुन्छ अनि होल्डमा बोल्नु पालो आएको बेलामा होल्डमा राखिदिनुहुन्छ। 9868603940 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, यदि कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ र हामी कार्यक्रम लोकसारथीमा छौँ र 50 मिनट गइसकेको छ, 4:50 हाम्रो स्टुडियोको घडीमा गइसकेको छ र अब हामी तपाईँसँग कुराकानी गर्नका लागि तयारमा छौँ होइन, न अक्षर परेको छ, न अक्षरबाट धेरै गीतहरू छन्। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, मनमाया तिमल सिन्हा, तेह्रथुम कुन ठाउँबाट, जलजलीबाट बोल्नुभयो है, अघि मुना खड्गा आउनुभएको थियो, अहिले मनमाया आउनुभयो होइन, आज कुन अक्षर परेको छ मनमायालाई जानकारी छ, ल न अक्षरबाट गीत गाउनुहोस्।
1: मसालो
0: ल बाट होइन नि हजुर, न बाट भनेको छु है मैले, लसम्म लस हजुर मसाला पिस्ने होइन, न बाट गाउनुहोस्, न बाट यान ए न कि न बाट है, आउनु भएको थियो अक्षर त कमसे कम राम्रोसँग बुझ्नु पर्छ होइन, ल बाट गीत गाउँदै हुनुहुन्छ, न बाट भनेको छु मैले होइन, न बाट गीत गाउनको लागि आउनु होला। अब न बाट हामीले यतै बाट गीत बजाउनु पर्छ जस्तो छ कि साथी आउनु भयो भने एकजना साथीसँग हामी कुराकानी गर्छौ है, न बाट धेरै गीतहरू छन् र न बाट गीत गाउनको लागि आउनु होला, म तपाईँलाई आग्रह गर्छु। र अन्तिममा न बाट गीत गाउनका लागि फोन गर्नुभयो भने हामीले तपाईँले छोड्नु भएको अन्तिम अक्षरबाट यताबाट गीत बजाउने प्रयास गर्नेछौँ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। त्यसैले न अक्षरबाट गीत गाउनका लागि तपाईँले फोन गर्नुहोला। कुनै पनि खेल खेल्ने बेलामा हामी त्यो खेललाई तब मात्रै मर्यादित भएको पाउँछौँ जबसम्म हामी त्यो खेलको नियमभित्र रहेर खेल्छौँ होइन, जब हामी त्यो नियम बिथोल्न थाल्छौँ, नियम बिगार्न थाल्छौँ, त्यो खेलको महत्व नै हुँदैन होइन, त्यो नियम यदि खेल को नियम अनुसार, नियम र परिधि र पद्धति अनुसार हामीले खेल्यौँ भने बल्ल त्यो नियम खेलको महत्व हुन्छ र त्यो खेल सुन्नेलाई पनि हेर्नेलाई पनि राम्रो सुनिन्छ र हेर्न सकिन्छ होइन, त्यो कारणले गर्दाखेरि अन्ताक्षरी पनि एउटा यस्तै एउटा खेल हो जुन खेल खेल्नका लागि तपाईँले नियम र त्यो खेलको विधि विधानको बारेमा तपाईँले बुझ्नुपर्ने हुन्छ र हामीले तपाईँलाई जानकारी गराइ पनि राखेका छौँ र धेरै साथीहरूले जति पनि सहभागिता जनाउनु भएको छ अधिकांश साथीहरूले नियम पूरा पनि गर्नु भएको छ है, केही केही साथीहरूले मात्रै नियम पूरा नगर्नु भएको हो र केही केही साथीहरूले अब मिसकल पनि गर्नु भएको छ, त्यस्तो गर्नु हुँदैन, नियम पूरा नगर्नु भएका साथीहरूले अर्को हप्तासम्म प्रतीक्षा गर्नुहोला र यस्तो रहेछ मैले यस्तो गर्नुपर्ने थियो भनेर तपाईँले सुधार्नु पर्छ। अब नियम पूरा गर्नुभएको साथीले त पाइहाल्नुभयो, नियम पूरा नगर्नु भएको साथीले अब मैले यो यो कुरा सुधार्नु पर्ने रहेछ भनेर साँच्चै नै मौका चाहिँ पाउनुहुन्छ। 53 गइसकेका छ, अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्छ र नजाऊ है सानो पदेरीमा भन्ने गीत ठिक्क पारिसक्नु भएको छ हाम्रो प्रार्थी मित्रले। कार्यक्रम तपाईँलाई कस्तो लाग्छ, कहिले काहीँ त रिस पनि उठ्छ होला होइन, किनभने म झप्प झप्प अब फोन काटिन्छ होइन, नियम भनौँ न भनेको भएन भने झप्प झप्प फोन काटिन्छ, बल्ल बल्ल फोन लागेको हुन्छ त्यही पनि झप्प झप्प किन फोन काटिदिनुहुन्छ हौ भनेर रिसाउनु भएको हुन्छ, तर के गर्नु हाम्रो पनि बाध्यता हो, नियमलाई पालना नगरिसकेपछि कार्यक्रमको बारेमा नबुझिसकेपछि हामीले तपाईँको कल लिइरहन पनि त सक्दैनौँ है, त्यो कारणले गर्दाखेरि हामीले पहिले नै भनेका हुन्छौँ तपाईँले नियम बिराउनु भयो भने हामीले यतैबाट तपाईँको फोन डिस्कनेक्ट गरिदिनेछौँ अर्थात् काटिदिनेछौँ भनेर पहिले नै भनेका हुन्छौँ, त्यो कारणले गर्दाखेरि कार्यक्रम कस्तो लाग्छ मनपर्छ भने कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ जानकारी गराउनु होला, मन पर्दैन भने पनि भन्न सक्नुहुन्छ है, जसका लागि फोन अथवा म्यासेज गर्नका लागि नम्बर हो 98644 1798, अनि सामाजिक सञ्जालमा जोडिन चाहनुहुन्छ भने प्रेस वीरेन्द्र गिरीमा सर्च गर्नुहोला, मलाई भेटाउनुहुन्छ, कार्यक्रम लोक सारथी नामक फेसबुक एकाउन्ट पनि छ। भन्दै धन्यवाद दिन्छौ हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगरलाई, आजको लागि सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको आवाज नजौ है सानो पधेरीमा भन्ने गीत छोड्दै आवाजबाट म वीरेन्द्र गिरी विदा भए, नमस्ते शुभ दिन, तपाईँको रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: सबैको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 98645878232।
3: नेपालले 21 खर्ब माथिको वैदेशिक व्यापार गरेको छ। साउन 1 गतेदेखि 2082 जेठ मसन्तदेखि 2083 नेपालले विभिन्न मुलुकसँग गरेको कुल 21 खर्ब 72 अर्ब 7 करोड़ रूपियाँ बराबरको व्यापारमा 16 खर्ब 16 अर्ब रूपियाँ घाटा लागेको छ। भन्सार विभागले आज चालू आर्थिक वर्षको 11 महिनाको व्यापारको तथ्याङ्क सार्वजनिक गरेको छ, जसमा 18 खर्ब 94 अर्ब 9 करोड़ रूपियाँ बराबरको वस्तु तथा सेवाको आयात गर्दै गर्दा नेपालले यसै अवधिमा 2 खर्ब 77 अर्ब 96 करोड़ 72 लाख रूपियाँ बराबरको निर्यात गरेको विभागले जनाएको छ। तथापि यो निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा 12.28% बढ़ी हो। आर्थिक वर्ष 2081-82 जेठ मसान्तसम्म नेपालले 16 खर्ब 44 अर्ब 79 करोड़ रूपियाँ बराबरको माल वस्तु आयात गर्दै 2 खर्ब 47 अर्ब 57 करोड़ रूपियाँ बराबरको निर्यात गरेको थियो। समक्ष अवधिमा नेपालको वैदेशिक व्यापार घाटा थप 15.67% बढ़ेको छ। कुल व्यापारमा आयात र निर्यातको अनुपात 6.81% छ भने आयात र निर्यातको हिस्सा क्रमशः 87.20% र 12.80% रहेको छ। अर्थात आयात र निर्यातलाई तुलना गर्दा 100 रूपियाँ बराबरको वस्तुमा नेपालले 87.20 रूपियाँको आयात गर्दै गर्दा निर्यात भने जम्मा 12.80 रूपियाँ बराबरको मात्र गर्न सकेको छ। फ्लाइ दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई सीधा उडान शुरू गर्ने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाइ दुबईले टिकट बुकिङ खुल्ला गरिसकेको जानकारी दिनुभयो। पोखरादेखि दुबई भएर युरोप, अमेरिका लगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई धेरै सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने उहाँको भनाइ छ।

0: पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्ने महाप्रबन्धक निरौलाले बताउनु भएको छ। वैदेशिक रोजगारी अध्ययन घुमफिर आदिका लागि अरब मुलुक सहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुवै उडान सेवा लाभदायी हुने देखिएको छ। सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। पोखरा दुवै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो। यस अघि चीन, भारत र भूटानका विभिन्न गन्तव्यमा चार्टर्ड उडान भने हुँदै आएको थियो। केही दिनदेखि गर्मी बढ़ेपछि धनगढ़ी उपमहानगरपालिकाले सबै विद्यालय बन्द गरेको छ। आज उपमहानगरपालिकाका शिक्षा अधिकृत जयराज जैशीले सूचना प्रकाशित गरी अध्यात्मिक गर्मीका कारण चार दिन विद्यालय बन्द गरिएको जानकारी दिनुभएको हो। केही दिनदेखि धनगढ़ी लगायत आसपासको क्षेत्रको तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। गर्मीका कारण भोलिदेखि 12 गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको उपमहानगरले जनाएको छ। अत्याधिक गर्मीका कारण विद्यार्थीमा समस्या देखिएपछि विद्यालय बन्द गर्नुपरेको सूचनामा उल्लेख गरिएको छ। यो सँगै लूबाट बस्ने उपाय अवलम्बन गर्न पनि सचेत गराइएको छ। र वर्षायाम नजिकै जाँदा बाढ़ी पहिरो ढुंगा खस्ने आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदको जोखिम बढ़न सक्ने अवस्थालाई मध्यनजर गर्दै रसुवामा विपद व्यवस्थापनको तयारी अन्तिम तयारी पूरा गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति रसुवाले सम्भावित विपदको पूर्व तयारी उद्धार तथा राहत व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार विपद व्यवस्थापनका लागि जिल्लामा क्रियाशील सरकारी तथा गैर सरकारी संस्था, सामाजिक संघ संस्था, प्रतिष्ठान तथा रसुवामा संचालित जलविद्युत आयोजनालाई सम्भावित उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरिएको छ। समितिले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विपद व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण संयन्त्रलाई 24 घण्टा तयारी अवस्थामा राखेको जनाएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: बाजे के भयो? किन जालामा हात
2: यहाँ दुखेको छ त? खाने दिन्न भात दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल पानी

0: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
1: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
1: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
1: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
1: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 0 95 14 652।
2: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
4: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ सिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गल, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
3: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावी, मावी र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: होइन,
8: यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
3: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
8: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
3: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
8: ए हो र बाबु, यो कहाँनिर छ र बाबु?

0: सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिजे गरम ओगतिरिजे उपेला सुनो भुरी गदास ओचुरिजे आउतेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना ताए आउए दिने प्राकृतिक सम्पदा र सक्षेप्त जसनाले वातावरण मिलेने लगेप्ता असर किने रि उमुल र थाउने भुथे ताने वायुमण्डल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन र असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी बिमी लापरवाही सुनो चासो खेलगेमा दुख गिजिङ
3: वन
2: जङ्गल सर मेरा आइरी बानी एमएल एमए ओ छामेला न्युजपेपर पत्रालाई पार जगेर हटे
3: सलाई लाइटर सियाउला मे सचाउने चिजरालाई जबाङजा र यामाले पोल गेले यहाँ इतो चिज र रहे
2: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्ने मे नै चाउँछु सहीदेखि खेनाले वन जङ्गल खाम्ने बारीको चुरोट विधि ओरे पनि कोबाजेङ्गे माथि
3: नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बनि हो नि।

0: ओली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98560-27-319।

नास, वनमा आगो लाग्यो भने जीव जन्तुको नास, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: FM 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64 644, 98563 60 656।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
6: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
2: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।
7: समिच्यो चौदा क्यामे बौदे लोटी पर्दी रो बैंगै ने विवरण पि बिषा मुई खातरी खै हाम्रो
8: खै खै बौ कोई लोटर भर दिलु वा
9: आंगी समिच्यो लोटी पर्दी हुँ छाम्ताई गुदी
8: भर्दी आ भर्दी वा लोटर खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषा खै मै विश्वास आलन फोने खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
10: सतर्कता न ठग दिबे क्या बजै ना
11: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
12: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
13: माखमाली चोली माथि।
14: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा, ब्यास दुई, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेसलिस्ट।

0: 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: World Inco Festivity Offer. अब पाउंड होस एक वर्ष को 200 Mbps इंटरनेट और नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट अप बॉक्स मात्र रु 1200 प्रति महीना में शर्तहरु लागू हुने छन् छिटो भनेकै World Inc.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ

0: 18।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: It's a goal!
5: Himstar Gold! हरेक World Cup चाहिँ यो World Cup नि गरौ celebrate! मिली सबै generation! Himstar TV खरीद गर्न पाउनुहोस् 32% सम्मको cashback! World Cup 2026 को TV season pass र एक वर्षको net TV pack! शर्तहरू लागू हुनेछन्। Himstar TV, उही celebration हरेक generation!
6: Himstar for a complete home.
7: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 0 58 00 700,
1: 98 4 60 40 344।

दराई मौलिक चुड्का संरक्षण सम्वर्धन र पुस्तान्तरण गर्दै दराई समाज बागबजार टोल विकास संस्थाको अधिवेशन सम्पन्न अध्यक्षमा सुमन श्रेष्ठ सर्वसम्मत चयन तनहुमा दुई सवारी दुर्घटना टिप्पर चालकको मृत्यु दुईजना घाइते र तनहु कारागारबाट फरार लागू औषध मुद्दाका प्रतिवादी पोखराबाट पक्राउ

अब समाचार विस्तारमा। दराई समुदायको मौलिक कला, संस्कृति तथा परम्परागत चुड्का नृत्यको संरक्षण, सम्वर्धन र पुस्तान्तरण गर्ने उद्देश्यले दराई समाज तनहुद्वारा आयोजित प्रथम दराई मौलिक चुड्का नृत्य प्रतियोगिता 2083 सम्पन्न भएको छ। शनिबार आयोजित प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै दुम्सी दराई समाज प्रथम हुन सफल भएको छ। प्रतियोगितामा सहभागी विभिन्न दराई समाजबीच भएको प्रतिस्पर्धामा बैरेनी दराई समाज द्वितीय तथा दुम्सीचौर दराई समाज तृतीय स्थान हासिल गर्न सफल भएका छन्। त्यसै गरी दराई समाज सुधार समिति साखर र पोलेङ दराई समाजले सान्त्वना स्थान प्राप्त गरेका छन्। कार्यक्रममा जिल्लाका 5 गाउँका दराई समाजको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागिता समूहहरूले दराई समुदायको पहिचान झल्किने पारम्परिक वेशभूषा, मौलिक बाजागाजा तथा सांस्कृतिक शैलीमा चुड्का नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगिताले दर्शकलाई दराई समुदायको समृद्ध सांस्कृतिक सम्पदासँग परिचित गराउनुका साथै लोपोन्मुख मौलिक कलाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्। प्रतियोगिताको मूल्याङ्कन अनुराग थापा, छविराम दराई र शान्ति दराईले गरेका थिए। निर्णायकहरूले प्रस्तुतिकरणको मौलिकता, नृत्य शैली, वेशभूषा, सांस्कृतिक सन्देश र समग्र प्रस्तुति लगायतका आधारमा नतिजा निर्धारण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेउपानेले नेपालको विविध सांस्कृतिक सम्पदामध्ये आदिवासी जनजातिहरूको मौलिक संस्कृति अन्त्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले कला र संस्कृतिको संरक्षणमा टेवा पुग्ने बताए। उनले स्थानीय तहले समुदायका सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे। व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दराईले दराई समुदायको मौलिक पहिचान जोगाउन युवा पुस्तालाई संस्कृतिसँग जोड्न आवश्यक रहेको बताइन्। उनले यस्ता कार्यक्रमले समुदायमा एकता, आपसी सद्भाव र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग पुग्ने धारणा राखिन्। त्यसै गरी नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद तनहुका अध्यक्ष सनम तामाङले आदिवासी जनजातिका मौलिक संस्कृतिहरू संरक्षण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले चुड्का नृत्य जस्ता परम्परागत कलाहरू समुदायको इतिहास र पहिचानसँग जोडिएको उल्लेख गर्दै यसको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा व्यास नगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ नेउपानेले स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। दराई समाज तनहुका सभाध्यक्ष ठाकुर बहादुर दराईको सभापतित्वमा सम्पन्न कार्यक्रमका वक्ताहरूले दराई समुदायको भाषा, संस्कृति, कला र परम्परालाई जीवित राख्न नियमित रूपमा यस्ता सांस्कृतिक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिएका थिए। आयोजकका अनुसार चुड्का नृत्य दराई समुदायको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा हो। आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत संस्कृति हराउने जोखिम बढ्दै गएको अवस्थामा प्रतियोगिताले समुदायका ज्येष्ठ पुस्ताबाट युवा पुस्तामा सांस्कृतिक ज्ञान हस्तान्तरण गर्न सहयोग पुगेको विश्वास लिएको छ। प्रतियोगितामा प्रस्तुत भएका नृत्यहरूले दराई समुदायको जीवनशैली, सामाजिक मूल्य, परम्परा र सांस्कृतिक पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए। सहभागी तथा दर्शकहरूले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा अझ व्यापक र भव्य रूपमा निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्। तनहुको व्यास नगरपालिका 2 स्थित बागबजार टोल विकास संस्थाको अधिवेशन सम्पन्न भएको छ। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ नेउपानेको प्रमुख आतिथ्यता तथा वडा नम्बर 2 वडा अध्यक्ष काशीराम श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनले संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। बागबजार सामुदायिक भवन निर्माण समितिकी संयोजक बिन्दु गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनले बागबजार टोल विकास संस्थाको अध्यक्षमा सुमन श्रेष्ठलाई सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशनबाट संस्थाका अन्य पदाधिकारी तथा सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन गरिएको संस्थाले जनाएको छ। त्यसै गरी बागबजार आमा समूहको अध्यक्षमा बिन्दु गुरुङ चयन हुनुभएको छ। कार्यक्रममा वडा नम्बर 2 वडा सदस्यहरू, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वैकुण्ठनाथ नेउपानेले
स्थानीय स्तरको विकास, सुशासन तथा सामुदायिक एकताका लागि टोल विकास संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले नगरपालिकाले नागरिक सहभागितामा आधारित विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै टोल विकास संस्थाहरूले स्थानीय आवश्यकताको पहिचान, योजना तर्जुमा तथा कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुर्याएको धारणा राख्नुभयो। विशेष अतिथि वडा अध्यक्ष काशीराम श्रेष्ठले टोल विकास संस्था स्थानीय सरकार र नागरिक बीचको महत्त्वपूर्ण सेतु भएको बताउनुभयो। उहाँले विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै नवगठित कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि टोल विकास संस्थाले स्थानीय समुदायलाई एकताबद्ध गर्दै विकास निर्माण, सरसफाई, सामाजिक सद्भाव, वातावरण संरक्षण तथा विभिन्न जनचेतनामूलक गतिविधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका थिए। उनीहरूले सामुदायिक सहकार्य र आपसी सद्भावलाई अझ सुदृढ बनाउँदै स्थानीय विकासका अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन नवनिर्वाचित नेतृत्व सफल हुने विश्वास व्यक्त गरेका थिए। नवनिर्वाचित अध्यक्ष सुमन श्रेष्ठले आफूलाई दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै टोलवासीहरूको सुझाव, सहयोग र सहकार्यमा आधारित भएर संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउने बताउनुभयो। उहाँले बाग बजार क्षेत्रको पूर्वाधार विकास, सरसफाई, सामाजिक गतिविधि तथा सामुदायिक हितका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी दिनमा समुदायको एकता, विकास र समृद्धिका लागि साझा प्रयासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्दै सम्पन्न भएको थियो। तनहुको बन्दीपुर गाउँपालिका 4 गुम्बा स्थित भित्री सडकमा टिप्पर दुर्घटना हुँदा एक चालकको मृत्यु भएको छ भने पृथ्वी राजमार्ग अन्तर्गत पोखरा मुगलिन सडक खण्डमा भएको छुट्टै सवारी दुर्घटनामा 2 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार G1K5466 नम्बरको टिप्पर आइतबार भित्री सडकमा गुडिरहेको अवस्थामा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा ब्यास नगरपालिका 4 निवासी 36 चालक चुनु श्रेष्ठ गम्भीर घाइते भएका थिए। घटनापछि तत्काल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उनलाई उपचारका लागि पोखरा पठाइएको थियो। उपचारकै क्रममा आइतबार साँझ 7:50 चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। सडकको अवस्था, सवारीको प्राविधिक पक्ष तथा चालकसँग सम्बन्धित अन्य विषयमा समेत आवश्यक अनुसन्धान अगाडि बढाइएको बताइएको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत पोखरा मुगलिन सडक खण्डमा आइतबार भएको अर्को सवारी दुर्घटनामा 2 घाइते भएका छन्। दुर्घटनामा घाइते मध्ये 1 अवस्था मध्यम रहेको छ भने अर्का 1 अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। दुर्घटनामा संलग्न सवारी साधन तथा दुर्घटनाको कारणबारे समेत अनुसन्धान जारी रहेको बताइएको छ। तनहुमा पछिल्ला दिनहरूमा सवारी दुर्घटनाका घटनाहरू बढ्दै गइरहेको छन्। विशेष गरी पृथ्वी राजमार्ग तथा ग्रामीण भित्री सडकहरूमा हुने दुर्घटनाले मानवीय क्षति बढाउन थालेपछि सम्बन्धित निकायले चालकलाई सावधानी अपनाउन, सवारीको प्राविधिक अवस्था नियमित परीक्षण गर्न तथा सडक सुरक्षा नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन्। प्रहरीले तीव्र गति, लापरवाहीपूर्ण सवारी सञ्चालन, सडकको कमजोर अवस्था तथा प्रतिकूल मौसमका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले यात्रु तथा चालकलाई थप सतर्क रहन अनुरोध गरेको छ। तनहु कारागारबाट फरार भएका लागू औषध मुद्दाका 1 प्रतिवादीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत 2082 भदौ 24 भएको जेएनजी आन्दोलनका क्रममा तनहु कारागारबाट फरार भएका प्रतिवादी जय कुमार बल तामाङलाई पक्राउ गरिएको हो। मकवानपुरको हेटौडा उपमहानगरपालिका 4 घर भई हाल कास्कीको पोखरा महानगरपालिका 1 सिम्पानीमा बसोबास गर्दै आएका 30 तामाङ लागू औषध सम्बन्धी कसुरमा पूर्व पक्षका लागि थुनामा परेका थिए। वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खोजतलास गर्दै जाँदा
तामाङलाई शुक्रबार आफ्नै डेराबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा बुझाइएको कास्की प्रहरीले जनाएको छ। जेन्दी आन्दोलनका क्रममा तनहुँ कारागारबाट केही बन्दी फरार भएको घटनापछि फरार व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइएको थियो। सोही क्रममा फरार रहेका तामाङलाई पक्राउ गर्न प्रहरी सफल भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानले फरार अभियुक्तहरूको खोजी तथा पक्राउ अभियान निरन्तर जारी रहेको जानकारी दिनुभयो। उहाँले कानुनको दायराबाट उम्किन खोज्ने जोसुकैलाई पनि कानुनी प्रक्रिया अनुसार कारवाही गरिने बताउनुभयो। प्रहरीले फरार अभियुक्त तथा अपराधमा संलग्न व्यक्तिहरूको खोजीमा समुदायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि शङ्कास्पद गतिविधिबारे नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। दराई मौलिक चुडका संरक्षण सम्वर्धन र पुस्तान्तरण गर्दै दराई समाज। बागबजार टोल विकास संस्थाको अधिवेशन सम्पन्न, अध्यक्षमा सुमन श्रेष्ठको सर्वसम्मत चयन। तनहुँमा दुई सवारी दुर्घटना, टिप्पर चालकको मृत्यु, दुईजना घाइते। र तनहुँ कारागारबाट फरार लागु औषध मुद्दाका प्रतिवादी पोखराबाट पक्राउ।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा

0: क्षेत्रभित्र प्लास्टिकका झोला, कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी, व्यवसायी, सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुरी रु 100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने। खुद्रा विक्रेतालाई रु 500 देखि रु 3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। थोक विक्रेतालाई रु 2000 देखि 12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। उत्पादकलाई रु 3000 देखि 16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हर एक जेनरेसन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
4: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नु हुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
3: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास्तिन सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856025380 9814852518 र 9865315332

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास 3 प्रशासन चोक, दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सक्यो नि भो।
2: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
4: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
4: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
6: ब्यास 11, मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
10: 9856043234।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
12: दमौली FM 94.2, समुदायको आवाज।

0: गोर्खा चौतारी म्युजिक प्रस्तुत गर्दछ।
1: ल के उठेका उठ्छन्, के उठ्न नपाएका उठ्छन्, म चाहिँ यसपालिको चुनावमा उठे। ल साथीहरू, जसरी हुन्छ सञ्जाल फिजाएर मलाई यो चुनावमा जिताउनु पर्छ।
2: तपाईँलाई
1: हामी बहुमतमा जिताउने काम हाम्रो हो, विश्वासघात त हुँदैन नि मसँग,
3: हुँदैन, केही विश्वासघात हुँदैन,
1: नत्र फेरि लाग्छ त्यही हुन्छ नि।

0: Only FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराइ सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ
1: सम्पर्क 9842641633 9817150898 9864603385
3: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
4: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
5: विपदको पूर्व तयारी गरौँ जनधनको क्षति कम गरौँ वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ
6: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
8: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
7: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास्तिन सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856025380 9814852518 र 9865532

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98-41-12-07-40।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: BFM 94.2 समुदायको आवाज
1: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस् सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350
2: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला
2: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
2: फोन नम्बर 9828280 9815104539
0: दमौली FM 94.2 समुदायको आवाज

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खुल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास तिन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुन त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98 0 58 00 700,
1: 98 460 40 300।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-51-760।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस् त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दै

आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री भजन पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश। भागवत भास्कर र आचार मयूखमा भनिएको छ, प्राक्षिर शयने विद्या धनमायुश्च दक्षिणे पश्चिमे प्रबला चिन्ता हानि मृत्यु रथोत्तरे। अर्थात् भागवत भास्कर र आचार मयूखमा भनिएका भनाइहरूको अर्थ हुन्छ, पूर्वतर्फ शिर गरेर सुत्नाले विद्या प्राप्त हुन्छ, दक्षिणतर्फ शिर गरेर सुत्नाले धन तथा आयुको वृद्धि हुन्छ, पश्चिमतर्फ शिर गरेर सुत्नाले प्रबल चिन्ता हुन्छ र उत्तरतर्फ शिर गरेर सुत्नाले हानि तथा मृत्यु अर्थात् आयु क्षीण हुन्छ। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन, भगवान बुद्धको शरण परौं।

आदरणीय श्रोतृवृन्द, प्रस्तुत भजनपछि अब यहाँ सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको तेस्रो अध्यायको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा कलियुगका दोष र विशेषताको प्रसङ्ग आएको थियो। आज भने कलिको दोषबाट बच्न नाम संकीर्तनको महत्त्वको प्रसङ्ग। सुखदेवजी महाराज परीक्षितलाई भन्नुहुन्छ, दृष्ट्वात्मनि जये व्यग्रान् नृपान् हसति भूरियम् अहो मा विजिगे सन्ते मृत्यु क्रीडनका नृपाः। आफूलाई जित्न आतुर भएका राजाहरूलाई देखेर पृथ्वी हाँस्दछिन् र भन्दछिन्, अहो आश्चर्य, मृत्युका खेलौना जस्ता यी राजाहरू मलाई जित्न चाहन्छन्। काम एष नरेन्द्राणां मोघ स्याद् विदुषामपि येन फेनोपमे पिण्डे येति विश्रम्भिता नृपाः। हे महाराज परीक्षित, आफ्नो मृत्यु निश्चित छ भन्ने जानेर पनि यी राजाहरू व्यर्थमै ममाथि शासन गरी राज्य सुख भोग्न चाहन्छन्। पानीको थोपा जस्तो क्षणभङ्गुर शरीरमा बढी विश्वास गर्ने यिनीहरू अन्ततः त्यसै मरेर जान्छन्। पूर्वम निर्जित्य षड्वर्गम जेष्यामो राजमन्त्रिणः तथा सचिव पौराप्त करिन्द्रा नश्य कण्टकान्। त्यस्ता राजाहरूको सोचाइ यस्तो हुन्छ, म सबैभन्दा पहिले मन र पाँच ज्ञानेन्द्रियहरू अर्थात् भित्री शत्रुहरूलाई जित्नेछु, त्यसपछि शत्रु राजाको मन्त्री अमात्य नगरवासी राजगुरु प्रजा माउते आदि सबैलाई जित्नेछु, अनि मेरो विजय मार्गमा काँडा बनेर आउने जोसुकैलाई बाँकी राख्दिनँ। एवं क्रमेण जे श्यामः पृथ्वीं सागरमेखलाम् इत्याशाबद्ध हृदया न पश्यन्त्यन्तिकेन्तकम्। यसरी समुद्रले घेरिएकी सम्पूर्ण पृथ्वी मेरो हुनेछ, यस्तो आशा हृदयमा राखेका ती राजाहरू त्यही आशामा बाँधिन्छन् र उनीहरूलाई आफ्नै नजिक रहेको मृत्युको पनि ख्याल हुँदैन। समुद्रावरणम् जित्वा माम विसन्त्यब्धिमोजसा कियदात्मजयस्यैतन् मुक्तिरात्मजये फलम्। समुद्रद्वारा घेरिएकी मलाई जितेर पनि विजयको मोह राजाहरूमा सकिँदैन। उनीहरू अर्को द्वीपलाई जित्न आफ्नो सम्पूर्ण शक्तिका साथ समुद्र यात्रामा प्रवेश गर्दछन्। पुरै भूमण्डललाई आफ्नो अधीनमा बनाए पनि त्यसको फल कति नै उत्कृष्ट हुन्छ र मन र इन्द्रियलाई जित्न सक्ने व्यक्तिले मुक्ति जस्तो उत्कृष्ट फल नै प्राप्त गर्दछ। याम विसृजैव मनवश तत्सुताश्च कुरुतवः गता यथागतम युद्धे ताम वाम जेष्यन्ते बुद्धय। हे परीक्षित, मनु र उनका छोराहरूले मलाई जस्ताको तस्तै छोडेर उनीहरू जसरी आएका थिए त्यसरी नै गए। अब यी मूर्ख राजाहरू मलाई युद्धमा जित्न चाहन्छन्। मत्कृते पितृपुत्राणाम भ्रातृणाम चापि विग्रह जायते ह्यसताम राज्ये ममता बद्ध चेतसाम। यो पृथ्वी मेरो हो भन्ने ममता बुद्धि भएका दुष्ट राजाहरूको राज्यमा जमिन पाउनका लागि बाबु छोरा र दाजुभाइका बीच पनि लडाईँ भइरहन्छ। ममै बेयम् महि कृत्स्न नते मूढेति वादिनः स्पर्धमाना मिथो घ्नन्ति म्रियन्ते मत्कृते नृपाः। ए मूर्ख, यो सम्पूर्ण पृथ्वी मेरो हो तेरो होइन भन्ने राजाहरूमा मलाई आफ्नो बनाउन होडबाजी नै भइरहन्छ। उनीहरू मेरा लागि एक्लै अर्कालाई मार्दछन् र स्वयं पनि मर्छन्। पृथु पुरु रवा गाधिर नौसो भरतोर्जुनः मान्धाता सगरो रामः खट्वाङ्गो धुन्दुहा रघु तृणबिन्दुर्ययातिश्च शर्याति सन्तनुरिगयः भगीरथ कुवलयाश्च ककुत्स्थो नैषधो नृगः हिरण्यकश्यपुर्वृत्रो रावणो लोकरावणः नमुचि शम्बरो भौमो हिरण्याख्योऽथ तारकः अन्ये च बहवो दैत्या राजानो ये महेश्वरा सर्वे सर्वविदा शूरा सर्वे सर्वजितो जितः। ममतां मय्य वर्तन्त कृतोच्चैर्मर्त्यधर्मिणः कथावशेषाः कालेन ह्य कृतार्थाः कृता विभो। पृथु पुरुरवा गाधी नहुष भरत सहस्रार्जुन मान्धाता सगर राम खट्वाङ्ग धुन्दुमार रघु तृणबिन्दु ययाति सर्याति सन्तनु गय भगीरथ कुबलयाशो ककुत्स्थ नैषद निर्ग हिरण्यकश्यपु वृत्रासुर लोकपीडक रावण नमुचि शम्बर भौमासुर हिरण्याक्ष तारकासुर तथा अन्य धेरै दानव र शक्तिशाली राजाहरू भए। उनीहरू सबै धेरै जान्ने र शूर थिए, वीर थिए। लडाईँमा शत्रुहरूलाई जित्ने तर आफू नहार्ने यी राजाहरूले ममाथि ज्यादै ममता देखाए, तर उनीहरूको आकाङ्क्षा अधुरै रह्यो। कालद्वारा समाप्त पारिएका तिनीहरू
ऐतिहासिक कथामा मात्र शेष रहे। अर्थात् पृथ्वीलाई आफ्नो अधीनमा बनाउनका लागि जीवनभर आपसमा झगडा गरिरहने शासकहरूको मोह व्यर्थ हो। मानिसहरू सम्पूर्ण पृथ्वी मेरो होस् र त्यसको उपभोग म तथा मेरो छोरा नातिले गरून् भन्ने चाहन्छन्। संसारको सम्पूर्ण ऐश्वर्यको उपभोग एक्लै मैले मात्र गरूँ भन्ने भाव घटीबढी रूपमा सबै मानिसहरूभित्र हुन्छ, तर यसको प्रबलता शासकहरूमा दृष्टिगोचर हुन्छ। त्यसैले यहाँ तिनीहरूकै प्रसङ्ग उठाइएको छ। यहाँ श्री सुखदेवले स्वयं पृथ्वीका अनुभवहरू बताई मानिसहरूको मोहको व्यर्थतालाई प्रकट गरिदिनु भएको छ। पृथ्वी भन्छन्, मृत्युका खेलौना भएका यी राजाहरू मलाई जित्नका लागि सकेसम्म प्रयास गर्दछन्। सधैँका लागि पृथ्वीलाई आफ्नो बनाउन खोज्ने यस्ता अनेक शासकहरूलाई पृथ्वीले अनुभव गरिसकेकी छिन्। उनीहरू रगतको खोलो बगाउँदै एकपछि अर्को राज्यलाई जित्दै जान्छन् र अन्तमा चाहिँ उनीहरू आफै मृत्युको काखमा पुग्छन्। पृथ्वीलाई अनन्तसम्म आफ्नो बनाउने र भोग गर्ने उनीहरूको अभिलाषा पुरा भने हुन पाउँदैन। वास्तवमा पृथ्वी कसैको पनि होइन, किनभने सृष्टिको आदिदेखि यसलाई आफ्नो भन्ने कैयौँ शासकहरू पृथ्वीकै पोल्टामा चिर निद्रामा सुते र उनीहरूभन्दा पछि फेरि अरूले यसलाई आफ्नो भन्न थाले। यसरी सबै विश्वविजेताहरू अन्तमा मृत्युद्वारा पराजित भई राज्यविहीन भए। उनीहरूले अन्तमा त्यति मात्र जमिन ढाकेका थिए जति भागमा उनीहरूको शरीर जलाउन राखिएको थियो। त्यही भूमिको टुक्रा पनि केवल चितासम्म मात्र साथमा रह्यो, त्यसपछि साथमा गएन। यति मात्र होइन, त्यति एउटै भूमिको टुक्रामा कैयौँ व्यक्तिका शरीरहरू जले होलान्। त्यसैले चिता भूमिको सानो टुक्रा त कसैको होइन रहेछ भने पृथ्वीको के कुरा। शासकहरू मात्र नभई अरू सामान्य मानिसहरू पनि पृथ्वीलाई अनेक टुक्रामा विभाजित गर्दछन् र त्यसमा तारबार पर्खाल आदि लगाई यो मेरो भूमि हो भन्दछन्। भूमिको त्यो खण्डलाई त्यसै गरी मेरो हो भन्ने अरू पनि कहे। यसपछि पनि कैयौँ मानिसहरू आउनेछन्। हरेक मनुष्य के सोच्छन् भने उनीहरूले आफ्नो भनिरहेको भूमि सदा सर्वदादेखि उनीहरूकै थियो र रहिरहनेछ। स्वयं पृथ्वी भने प्राणीहरूको तेरो र मेरो भन्ने यो लुछाचुँडीलाई देखेर हैरान भएकी छन्। यो भूमि मेरो हो भन्ने मालिकहरूमध्ये कसैले पनि उनलाई साथमा लैजान सकेनन्। तर पनि पछिल्ला मानिसहरू यो सत्यलाई स्वीकार्न तयार छैनन्। सत्यलाई स्वीकार नगर्दैमा त्यो असत्य हुँदैन। त्यसैले प्राणीहरूले पृथ्वीका अनेक टुक्राहरूमा तेरो र मेरो भन्ने लुछाचुँडी गरिरहे पनि ती भूखण्डहरू वास्तवमै उनीहरूका होइनन् भन्ने चाहिँ सत्य नै हो। पृथ्वी यो देख्दा झन् दिगदार हुन्छन् कि सानो भूखण्डका लागि प्राणीहरू आफ्नै पितामाता दाजुभाइसँग पनि द्वेष र कलह गर्दछन् र अशान्त बन्दछन्। साँच्चै भूमिको सानो टुक्रामा त्यस्तो कुन आकर्षण छ जसका कारण मानिसहरू त्यसलाई सकेसम्म आफ्नो बनाउन हतारिन्छन्। यो केवल मोहको खेल हो। शास्त्रहरूमा बताइए अनुसार भूदेवी भगवान् विष्णुकी पत्नी हुन्। पृथ्वीलाई साक्षात भगवती देवीकै स्वरूप भनेर पनि बताइएको छ। मही स्वरूपेण यत अस्थितासी, अर्थात् जुनसुकै दृष्टिले पनि पृथ्वी माता हुन्। उनको काखमाथि सबै सन्तानहरूको बराबर अधिकार छ। उब्जाउ भूमिमा फल्ने अन्न, वनमा फल्ने फल र हिमालबाट बग्ने नदीहरू सबैका लागि हुन्। यसैले सबैले मिलिजुली यसको सदुपयोग गर्नुको साटो मानिसहरू त आफ्नो बुद्धिको दुरुपयोग गर्दै आमाको काखलाई पनि टुक्रा पारी आफ्नो सम्पत्ति र उपभोग्य वस्तु पो बनाइरहेका छन्। राजादेखि प्रजासम्मका सबैले यही व्यवहार देखाउँछन्। तर ती सबै इतिहासका गर्भमा नाम मात्रमा सीमित रहनेछन्। उनीहरू सधैँ मालिक भइरहने छैनन्। सुखदेवले यहाँ यो प्रसङ्ग उठाउनुको कारण चाहिँ राजा परिचितको बचेखुचेको राज्याभिमानलाई पनि नष्ट गर्नका लागि हो। सुखदेवजी महाराज परिचितलाई अगाडि भन्नुहुन्छ, कथा इमास्ते कथिता मही यसाम बिताय लोकेषु यश परे युषाम विज्ञान वैराग्य विवक्षया विभो बचो विभूतिर्न तु पारमार्थ्यम। हे महाराज परीक्षित, यो भूमण्डलमा महान प्रतापी राजाहरू भए। उनीहरू यस लोकमा आफ्नो कीर्तिको विस्तार गरे र परलोक भए। मैले तपाईँलाई ज्ञान र वैराग्यका लागि उनीहरूको कथा सुनाएँ। यी कथाहरू वाणीका विलास मात्र हुन्, पारमार्थिक सत्य होइनन्। यसपछिको बाँकी प्रसङ्गको निरन्तरता भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको तेस्रो अध्यायको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण ग्रन्थको सातौँ खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकि नै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचा सहित विदा हुन चाहन्छौ। प्राविधिक सहकर्मी भविष्यरा सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम।

0: FM 94.2 समुदाय को आवाज
1: मेरो त बहिनी को बिहे आँटियो लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुक को ओरालोमा रहेको बन्दीपुरे कान्छा को मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827172042
3: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
1: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
3: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
1: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
3: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
1: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
3: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
3: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन
1: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
4: दाजु भाइको के को गफ गफ हुँदैछ
1: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
4: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
4: यो त हाम्रै दमौली बजारको ब्यास्तुई सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलस करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9846739131

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 9556063444, 9556063656।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार्ज त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
1: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार। सम्पर्क नम्बर 9709509080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
1: दाजुभाइको के को गफ गफ हुँदैछ?
5: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
1: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
1: यो त हाम्रै दमौली बजारको ब्यास्तुई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास दुई सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803380384, 9846739141।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।